0: पठाएर पोखरा मात्र राखियो। पोखरा र लेखनाथ मिसाएर महानगरपालिका बनाएपछि यसको प्रभावकारिता, भौगोलिक अनुकूलता र प्रशासनिक सेवा सुविधालाई लिएर केही प्रश्न उठेका छन्। साबीको लेखनाथका नागरिकले पोखराबाट अलग हुनुपर्ने माग गर्न थालेका छन्। अहिले पोखराका कारण ओझेलमा पर्नु परेको गुनासो लेखनाथ क्षेत्रका नागरिकको छ। कतिपयको माग छ, पोखराबाट अलग भएर लेखनाथको पुनर्स्थापना गरिनुपर्छ। संघीय संरचना बीच नै अनमेल, स्थानीय तह पुनर्संरचना आवश्यक। आजको नागरिक दैनिकमा मुख्य खबर छापिएको छ।
1: तपाईले बनाएको 80 को दशक झल्किने तस्विरले वातावरणलाई कति भार पर्छ शीर्षकमा अन्नपूर्ण पोस्ट खबर कान्तिपुर दैनिक खबर लेख्छ। कसैको जीवन 80 वा 90 को दशकतिर फर्किएको छ। पुरानो फोटो एल्बममा होइन, मोबाइलको स्क्रीनमा फराकिलो काँध भएका पहिरन, पुरानै हेयर स्टाइल, फिक्का छिपछिपे रंगका तस्विरमा धेरैजना आफ्नो काल्पनिक विगतसँग रमाइरहेका छन्। तर यो न वास्तविक विगत हो न त दशकौं अघि खिचिएका तस्विर, मात्र एआईले केही सेकेण्डमै तयार पारिदिएको कृत्रिम नोस्टाल्जिया हो। स्क्रीनमा एउटा बटन थिचेर बनाइएको यो रमाइलो ट्रेण्डका पछाडि भने हजारौं जीपीयू, विशाल डेटा सेन्टर, ठूलो विद्युत खपत र पानीको अदृश्य मूल्य जोड़िएको छ। दक्षिण एशियाका प्रख्यात राजनीतिज्ञ, खेलाड़ी र कलाकर्मी समेत यो एआई नोस्टाल्जिया ट्रेण्डमा सामेल छन्। भर्चुअल दुनियाँमा यो ट्रेण्ड जति रमाइलो र सहज देखिए पनि वातावरणीय असर उत्तिकै जटिल छ। यस्ता तस्विर बन्ने एउटा प्रक्रिया हुन्छ, इन्टरनेटको भाषामा जसलाई क्लाउड भनिन्छ। यो क्लाउड कुनै आकाशको बादल भने होइन, यो जमीनमै रहेका भौतिक पूर्वाधार हुन्। प्रयोगकर्ताले मोबाइलबाट दिएको निर्देशन फाइबर अप्टिकल केबल हुँदै हजारौं किलोमिटर टाढा रहेका विशाल डेटा सेन्टरमा पुग्छ। त्यहाँका हजारौं ग्राफिक्स प्रोसेसिङ युनिट जीपीयूले विद्युत खपत गर्दै गणितीय जोड़ घटाउ मार्फत उक्त तस्विर निर्माण गर्दछन्। तपाईले बनाएको 80 को दशक झल्किने तस्विरले वातावरणलाई कति भार पर्छ शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको हो।
0: भारतबाट 654 मेगावाटसम्म बिजुली किन्ने बाटो खुल्ला शीर्षकमा आजको अभियान दैनिकमा खबर छ। नेपालले भारतबाट आगामी पुष 15 आवश्यकता अनुसार दैनिक 654 मेगावाटसम्म विद्युत आयात गर्न सक्ने बाटो खुल्ला भएको छ। भदौ 10 गतेको विनाशकारी बाढ़ीका कारण नेपालका संचालित र निर्माणाधीन हरेक गरेर एक दर्जन जलविद्युत आयोजनाहरूमा व्यापक असर परेको बेला भारतबाट विद्युत आयातको बाटो खुल्ला गरिएको हो। नेपाल विद्युत प्राधिकरणका अधिकारीहरू भने अहिलेको बाढ़ीले जलविद्युत परियोजनाहरूमा असर गरे पनि विद्युत अभाव नै हुने गरी समस्या भने नआउने बताउँछन्।

0: लिया नया एल जी एसेंशियल सीरीज अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन एसी को कम्प्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता भए पुग्छ हर एक घर को खुशी घर घर में एलजी एलजी लाइफ गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर विद्यालय तहमा नयाँ पाठ्यक्रम लागू गर्ने कि पुरानो भन्ने अन्यलका कारण विद्यालय तहको पाठ्यक्रम छपाई प्रभावित भएको छ तत्काल यो अन्यलको अन्त्य नभएमा आगामी शैक्षिक सत्र 2084-85 विद्यालय तहमा पाठ्य पुस्तक अभावको समस्या निम्तिने चिन्ता बढ़ेको छ विद्यालय तहको पाठ्य पुस्तक छपाई र वितरणको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले समेत यसमा चिन्ता व्यक्त गरेको छ
3: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्नो मन्त्री र सांसदहरूलाई लक्षित गरी जिम्मेवारीबाट फिर्ता बोलाउन सक्ने राइट टू रिकल सम्बन्धी व्यवस्था लागू गर्ने तयारी अगाडि बढ़ाएको छ जनप्रतिनिधिलाई असल आचरण र अनुशासनमा राख्ने औजारका रूपमा प्रयोग गर्न यस सम्बन्धी दस्तावेज निर्माण गर्न लागि हो
2: नवलपुरको हुप्सेकोट गाउँपालिका 6 पेलेगा स्थित धामी भीरबाट निरन्तर बारूदको जस्तो गन्ध आउने धुवा निस्किरहेको छ प्लेगा गाउँबाट करिब 500 मिटर दक्षिण पश्चिममा रहेको घाँगी भीरबाट निरन्तर धुवाको मुस्लो निस्किरहेको हो पेलेगा र भडारी गाउँको बीचमा पर्ने पहाड़मा झरेको सानो पहिरोबाट धुवाको मुस्लो निस्कने र आगो लाग्ने गरेको स्थानीयको भनाई छ
3: नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन् बाढ़ी प्रभावित नुवाकोटका जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष बैठकमा सहभागी भएका गाउँपालिकाका अध्यक्ष तामाङ सोमबार सिंहदरबारबाटै पक्राउ परेका हुन्
2: पहाड़ी राजमार्गमा पानीको निकास नहुनु पहिरोको दृष्टिले अति जोखिम मानिन्छ यही जोखिम नियन्त्रण गर्ने उद्देश्यले पृथ्वी राजमार्गको कृष्णभिरमा राजमार्गसँगै सरफेस ड्रेनेज सतही पानी विकास निकास प्रणाली निर्माण गरिएको छ कृष्णभीरबाट निस्कने पानीले राजमार्गलाई असर नपरोस् भन्ने उद्देश्यले सरफेस ड्रेनेज निर्माण गरिएको हो
3: प्राकृतिक विपदबाट घरबार तथा जीविकोपार्जनमा क्षति बेहोरेका नागरिकहरूलाई पुनर्स्थापनामा सघाउने गरी सरकारले सहुलियतपूर्ण कर्जाको व्यवस्था थप पुनर्संरचना गरेको जनाएको छ
2: कृषि प्रधान मुलुकका रूपमा परिचित भए पनि नेपालले वर्षेनी ठूलो मात्रामा विदेशी धान तथा चामल आयात गरिरहेको छ मुलुकको कृषि क्षेत्रले जनताको जीविकोपार्जन र अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आए पनि नेपाली उपभोक्ताको रोजाईमा आएको परिवर्तनका कारण विदेशी चामलमाथिको निर्भरता ह्वात्तै बढेको छ
3: अब शेयर सम्बन्धी खबर अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले गत साता घोषणा गरेको पूँजी बजार सुदृढीकरण तथा पुनर्स्थापना कार्ययोजना अर्थ मन्त्रालयले जारी गरेको छ नेपालको अर्थतन्त्रमा विगत केही समयदेखि आएको शिथिलता बैंक तथा वित्तीय क्षेत्र उद्योग वाणिज्य एवं पूर्वाधार विकासमा परेको असरका साथै मन्दीको चक्रबाट अर्थतन्त्रलाई चलायमान बनाउन अर्थ मन्त्रालयले पूँजी बजार सुदृढीकरण तथा पुनर्स्थापना कार्ययोजना 2083 सार्वजनिक गरेको छ

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
2: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%,
3: विशेषताहरू रु 2 करोड़ सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: भोटेकोशी बाढ़ी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरूरी सूचना। प्रिय ग्राहक वर्ग, प्राकृतिक विपत्तिले निम्त्याएको यस दुखद घड़ीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ। तपाईँ कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्। तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्। हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ। त्रिशुली शाखा सम्पर्क 98513-17966, गजुरी शाखा सम्पर्क 98513-18367, धुन्चे शाखा सम्पर्क 98513-17866, कल सेन्टर 015-7211-165, टोल फ्री नम्बर 16601-1110, इमेल kathmandu.ro@advl.gov.np। तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो। यो कठिन समयमा हामी तपाईँको साथमा छौ। कृषि विकास बैंक लिमिटेड।
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
7: नेपाली खबरमा अब विदेशका खबर। विश्वका ठूला एआई कम्पनीका प्रमुखहरूले तीव्र गतिमा भइरहेको विकासबाट उत्पन्न जोखिमबारे चेतावनी सहित विकासको गति सुस्त पार्न आह्वान गरेपछि सोमबार विश्वभर एआईसँग सम्बन्धित कम्पनीका शेयरमा ठूलो गिरावट आएको छ। यसलाई एआई उद्योगमा भइरहेको अरबौं डलरको लगानीमाथि देखिएको अहिलेसम्मकै गम्भीर चुनौतीका रूपमा हेरिएको छ। यही लगानीले पछिल्लो समय विश्वका शेयर बजारलाई कीर्तिमानी उचाइमा पुर्याउन ठूलो भूमिका खेलेको थियो।
8: अब खेल र खेलाड़ीका प्रसंग। अखिल नेपाल फुटबल संघ एन्फामाथि अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले लगाएको निलम्बनको विषय झन जटिल बन्दै गइरहेको छ। निलम्बन फुकुवाका लागि सरकारी पहल पर्याप्त नभएको आरोप लगाउँदै एन्फाले अब आन्दोलनको बाटो रोज्ने निर्णय गरेको छ। सोही क्रममा एन्फाले मंगलबार आज राष्ट्रिय खेलकुद परिषद राखेपा परिसरमा ज्ञापन पत्रसहित धरना दिने औपचारिक कार्यक्रम सार्वजनिक गरेको छ।
7: अब विचार विश्लेषणको पालो। शरीर दिमाग र आत्माको हेरचाह शीर्षकमा नागरिक दैनिकमा डाक्टर सुभाष पोखरेलको विचार छापिएको छ। केही युवाहरू हेर्दै बुढा जस्ता लाग्छन्, जतनले चलाएको पुरानो कार भर्खरको जस्तो देखिने अनि गैर जवाफदेही चालकले हाँकेको नयाँ गाड़ी समेत पुरानो जस्तो देखिए जस्तै हो मानवीय काया पनि। स्वस्थ खान कि भन्ने बित्तिकै आत्मा मारेर मन परेको मिठाई अनि तारेको भुटेको खाने इच्छा त्याग्नु हुँदैन। आखिर औषधि जस्तो खान कि खाएर बाँच्नुको के मजा भएर महिना दुई महिनामा आफूलाई मन परेको खान कि सीमित मात्रामा सेवन गरेर आनन्द मिल्छ भने प्राणलाई किन सुताउने, कहिलेकाहीँ जिब्रो फेर्दैमा स्वास्थ्य बिग्रदैन।
8: त्यसै गरी आजको कान्तिपुर दैनिकमा खोजेको र पाएको सरकार शीर्षकमा सम्झना वाग्ले भट्टराईले लेख्नु भएको छ, जेनजी शहीदका आमा बुबा तथा अन्य घाइतेहरूले प्रश्न गरिरहेका छन्। आन्दोलन पश्चात आफ्नो भविष्य खोजेका हजारौं युवाले प्रश्न गरिरहेका छन् र हामी जस्ता सामान्य नागरिक पनि प्रश्न गरिरहेका छौं। उनीहरूले के खोजेका थिए, खोजेका थिए त जवाफदेही राज्य, एउटा यस्तो राज्य जहाँ नागरिकको जवाब सुनियोस्, जहाँ गल्ती गर्ने र पद शक्तिको आडमा उन्मुक्ति नपाओस्। उनीहरूले खोजेका थिए सम्मानपूर्वक बाँच्न पाउने समाज र भोलिप्रतिको भरोसा। हामीले नयाँ अनुहार मात्र होइन नयाँ राजनीतिक संस्कार पनि खोजेका थियौं। पुराना दलको कार्यशैलीको विकल्प खोजेका थियौं, तर पुरानै अहंकारको नयाँ संस्कार खोजेका थिएनौं। आरोप लागेपछि आफै समिति बनाएर आफैलाई उन्मुक्ति दिने अभ्यास पनि खोजेका थिएनौं, आजको कान्तिपुर दैनिकमा छापिएको छ।
7: हस्त नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

आदरणीय श्रोता नमस्कार, आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बहसलाई डिजिटलका हरेक प्लेटफर्महरूबाट पनि तपाईँहरूले सुनिराख्नु भएको छ। फेसबुक पेजमा जानुभयो भने नेपाली नेटवर्क सर्च गर्दा हामी प्रत्यक्ष रूपमा आइरहेका छौं। युट्युब च्यानलमा नेपाली नेटवर्क टीभी मार्फत पनि प्रत्यक्ष रूपमा नेपाली बहस यतिखेर प्रसारण भइरहेको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहस काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि प्रसारण भइरहेको छ। आदरणीय श्रोता, नेपाली बहसमा हामी राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक पक्षका विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौ। विशेष गरी नेपाली बहसमा हामी सीधा प्रश्नको सीधा जवाफ लिने गर्दछौ र पछिल्लो समयको राजनीतिक अवस्थालाई हेर्ने हो भने आज हामी चर्चा गर्न चाहन्छौ नेपाली कंग्रेसको राजनीतिक अवस्था अहिले के छ। कंग्रेस अब विभाजनको डेलमा पुगेको हो, नेपाली कंग्रेसभित्रको लोकतन्त्र कमजोर बन्दै गएको हो। नेपाली कंग्रेसको इतर पक्षले समानान्तर महाधिवेशनका तालिकाहरू निकाल्दै गर्दाखेरि अब कंग्रेसको भविष्य के हुन्छ त आज निकै ठूलो चर्चा र परिचर्चा यतिखेर आएको छ। भोटेपछि बाढ़ीले देशलाई विनाशतर्फ धकेलेको छ, निकै अप्ठ्यारो परिस्थिति सृजना भएको छ, तर पनि अब त्यसबाट माथि उठ्नुको विकल्प पनि छैन। दिवंगतहरूको चिरशान्तिको कामना गर्दै घाइते अपाङ्ग अंगभंग भएकाहरूको चाहिँ शीघ्र स्वास्थ्य लाभको कामना गर्दै देश अगाडि बढ़नुपर्ने एउटा बाध्यात्मक परिस्थितिमा हामी छौ। आदरणीय श्रोता, अब देशलाई कसरी अगाडि बढ़ाउन सकिन्छ, समुन्नतितर्फ देशलाई कसरी लैजान सकिन्छ, विकासको मोडेललाई कसरी अगाडि बढ़ाउन सकिन्छ, आजको नेपाली बहसमा हामी चर्चा गर्दैछौ। आदरणीय श्रोता, अहिले बाढ़ीको कहरमा जनप्रतिनिधिहरू छन्, आफन्त सहकर्मी गुमाए तर बिर्सिनन् दायित्व। जनप्रतिनिधिहरू, स्थानीय तहका जनप्रतिनिधिहरूदेखि लिएर संघ प्रदेशका जनप्रतिनिधिहरू विपत्को क्षेत्रमा खटिएका छन्। आजको नेपाली बहसमा हामी यस विषयमा कुराकानी गर्दैछौ। प्रधानमन्त्रीहरूसँग पालिका प्रमुखहरूले भेट गरेका छन्। पहिले कनेक्टिभिटी अनि मात्र पुनर्निर्माण उनीहरूले एउटा अडान लिएका छन्। आदरणीय श्रोता, अब याचना होइन प्रमाणसहितको न्याय चाहिन्छ। यस विषयमा पनि चर्चा र परिचर्चा गर्न चाहन्छु किनभने संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री सहभागी हुनका निम्ति 6 गते अमेरिका प्रस्थान गर्ने नियोग प्रस्थान गर्ने कार्यतालिका छ, कार्यसूची छ। अब प्रधानमन्त्रीले जलवायु परिवर्तनका क्षेत्रमा अमेरिकामा गएर न्यूयोर्कमा गएर नेपालको अडान र नेपालको स्ट्यान्ड राख्न सक्लान् त। आजको बहसको मुख्य विषय यसलाई पनि हामी बनाउन चाहन्छौ। हिमाल र मानव स्वास्थ्यका लागि घातक कालो कार्बन बन्दै गएको छ, जसले नेपालले निकै ठूलो क्षति पटक पटक यसमा बेहोर्नुपर्ने बाध्यात्मक परिस्थितिका बीचबाट आज हामी यस बहसलाई अगाडि बढ़ाउन चाहन्छौ। राजनैतिक दलहरूले ऐक्यबद्धता जनाउनुपर्छ। हाम्रो देशको गरिमाको कुरा, देशको स्वास्थ्यको कुरा, देशको हितको कुरा, देशमा रोजगारी लगायतका विषयमा हरेक दलहरू एक ठाउँमा उभिनुपर्ने एउटा अवस्था छ। त्यसमा अहिलेको सरकारले सबैलाई मिलाएर लैजान सक्छ त? आजको बहसमा हामी चर्चा गर्न चाहन्छौ। हरितालिका तीजको त्यति धेरै उल्लास रहन सकेन किनभने भोटेकोशी विपत्ले निकै ठूलो संकट देशलाई निम्त्याएको छ। हिजो हामीले पशुपतिनाथमा पनि धेरै महिला दिदीबहिनीहरूसँग हामीले सोधेका छौं, उहाँहरूसँग तीज त्यति रमाइलो त्यति रौनक हुन सकिरहेको छैन। व्रत बस्ने परम्परा अनुसार व्रत बसे तापनि यसलाई हामीले रौनकताका साथ लिन सकिरहेका छैनौं, उहाँले भन्नुभएको थियो। उहाँहरूले आदरणीय श्रोता, 33 होल्डिङ सेन्टरमा 2400 बाढ़ी पीड़ित छन्। खानेपानीको मुख्य समस्या छ, महामारीको जोखिम पनि सँगसँगै बढ़दै गइरहेको छ। बाढ़ीबाट विस्थापित भएका 2418 व्यक्ति रसुवा, नुवाकोट र धादिङका 33 होल्डिङ सेन्टरमा छन्। कुनै कड़ा महामारी नफैलिए पनि रोगाखोकी र भाइरल ज्वरो देखिएको छ। बाढ़ी प्रभावित माथिल्लो भूभागका खानेपानी मुहानमा खासै क्षति पुगेको छैन, तर तल्लो भेगमा यी कोली जीवाणु नै भेटिएको भन्ने खबरहरू पनि आएका छन्। अब कसरी हामी बाढ़ी प्रभावित क्षेत्रका नागरिकहरूलाई पुनर्स्थापना र पुनर्निर्माणमा सहभागी बन्न सक्छौ त? यस विषयमा पनि चर्चा गर्न चाहन्छौ। आदरणीय श्रोता, आजको नेपाली बहसमा मेडिकल व्यवसाय एवं सामाजिक अभियन्ता दुर्गा प्रसाईलाई हिजो मात्र धरपकड़ भएको विषय पनि सँगसँगै जोड़िएर आएको थियो। यो धरपकड़ किन भयो, किन विमानस्थलबाट बाहिरिँदै गर्दाखेरि विमानस्थलमा कार्यक्रमै गर्न खोजेका थिए त दुर्गा प्रसाईले? आजको बहसमा हामी दुर्गा प्रसाईसँग पनि कुराकानी गर्न चाहन्छौ, किन उहाँमाथि धरपकड़ भयो त? ए, आजको यो पछिल्लो राजनैतिक अवस्थाको विषय समसामयिक सामाजिक आर्थिक अवस्थाका विषयलाई पनि हामी जोड्छौं। सानेपाको प्रस्ताव चुनदेवीद्वारा अस्वीकार भएको छ। संस्थापन पक्षको निर्णयले देउबा समूह अब विभाजित बन्दै गइरहेको छ। छुट्टै महाधिवेशन गर्ने देउबा पक्षले निष्कर्ष निकालेको छ। असोज 3 बाट हुने अधिवेशनमा सहभागी नहुन पनि आह्वान गरिएको छ।
महाधिवेशनमा भाग नलिने डाक्टर शेखर समूहले तयारी पनि गरेको छ। अब कंग्रेसको भविष्य के हुन्छ? एउटा मुद्दा विचाराधीन अवस्थामा छ सर्वोच्च अदालतमा, तत्कालीन बेलाको आधिकारिकतामा निस्ता पाइसकेपछि अब के हुन्छ मुद्दा, यस विषयमा पनि आज हामी बहस गर्न चाहन्छौ। ओलीको अडानले एमाले पुनर्गठन कार्यदल नै बन्धक बनेको छ। केपी शर्मा ओलीले भनेका छन् आफ्नो पक्षका बाहिर फैसला हुने स्थिति वा आदेश हुने स्थिति आयो भने सही हुँदैन, एमाले बरू विभाजनको अवस्थामा पनि जान सक्छ। तर केपी ओलीले कुनै पनि हालतमा पछाडि नहट्ने अडान दोहोर्याएका छन्। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा परिचर्चा गर्न चाहन्छौ। सिंहदरबारमा बेनको दबदबा भएको खबर पनि सार्वजनिक भइरहेका छन्। प्रधानमन्त्रीका सल्लाहकारको भूमिका र गतिविधिबारे राजसभाले किन मौनता साधिरहेको छ? साउथ ब्लकसँग गुपचुप भेट भएको छ। सम्पत्ति शुद्धिकरणलाई दबाव दिएका विषय आएका छन्। अख्तियारका पदाधिकारीलाई केरकार गरेको देखि मन्त्रालयहरूमा हावी। नियुक्तिमा परिवारवाद, आफै छड्के अनुगमनमा। यस्तो अवस्था आउँदा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले किन व्यवस्था गरिरहेको छ त? आजको बहसमा हामी चर्चा गर्न चाहन्छौ। आदरणीय श्रोता, हुण्डी र क्रिप्टो करेन्सीले चुनौती बढ़ाएको छ। नेपालमा क्रिप्टो करेन्सी र हुण्डीको कारोबार पूर्ण रूपमा अवैध छ। नेपालमा कुनै पनि प्रकारका क्रिप्टो करेन्सीको कारोबार र प्रयोग गर्न निषेध छ, तर भइरहेका छन्। जोखिमका विषयगत क्षेत्रहरू छन् भ्रष्टाचार, करछली, सहकारी ठगी, साइबर ठगी, हुण्डी, क्रिप्टो करेन्सी कम्पनीको दुरूपयोग, अपराध हुने उच्च जोखिमका क्षेत्रहरू सहकारी घर जग्गा व्यवसाय, बहुमूल्य धातु तथा पत्थर व्यवसाय, क्यासिनो क्षेत्र, संगठित वित्तीय अपराध, बैंकिङ प्रणाली मार्फत प्रभाव हुने रकम। अब सुधारका लागि के गर्न सकिन्छ त? वित्तीय अनुसन्धान प्रणालीलाई सुदृढ गर्नु आवश्यक छ। सरकारी डाटाबेसमा डिजिटल पहुँच उपलब्ध गराउनुपर्नेछ। जफत तथा रोक्का सम्पत्तिको अभिलेख राख्नुपर्नेछ। जोखिममा आधारित क्षेत्रबारे विशिष्टीकृत तालिम प्रदान गर्ने स्थिति आएको छ। आजको बहसमा यस विषयमा पनि चर्चा गर्दैछौ। छोटो विश्राम लिन्छौ, विश्रामपछि उपस्थित हुनेछौ।

0: बैंकिङ।
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म। सरल प्रक्रिया तथा छिटो स्वीकृति। सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: भोटेकोशी बाढ़ी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरूरी सूचना। प्रिय ग्राहक वर्ग, प्राकृतिक विपत्तिले निम्त्याएको यस दुखद घड़ीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ। तपाईँ कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्। तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्। हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ। त्रिशुली शाखा सम्पर्क 98513-17966, गजुरी शाखा सम्पर्क 98513-18367, धुन्चे शाखा सम्पर्क 98513-17866, कल सेन्टर 015-721-165, टोल फ्री नम्बर 16-60-01-11-11-0, इमेल kathmandu.ro@advl.gov.np। तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो। यो कठिन समयमा हामी तपाईँको साथमा छौ। कृषि विकास बैंक लिमिटेड।
4: हरो विषयमा दरो बहस, नेपाली बहस।
5: यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ
6: ग्लोबल आइडी बैंक, सबैका लागि बैंक,
7: पीस होम इन्टरनेट।
8: यहाँ हाम्रो बीचमा नेपाली कंग्रेसका नेता नयन सिंह महर हुनुहुन्छ। महरजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
9: गुड मर्निङ।
8: शुरूआती दिनदेखि नै नेपाली कंग्रेसलाई मिलाएर अगाडि बढ्नुपर्छ भनेर मध्यमार्गी प्रस्ताव गर्ने र मध्यमार्गी बाटोमा बस्ने मध्येको एउटा नेता नयनसिंह महर आज सानेपाको प्रस्ताव चुनदेवीले पटक पटक अस्वीकार गरिरहेको छ। संस्थापन पक्षको निर्णयले देउबा समूह नै विभाजित बन्ने परिस्थितिमा आयो। अब कंग्रेसलाई मिलाउन सकियो कि के भयो, व्यर्थै रह्यो यो बीचको समय?
9: कुनै पनि प्रयास पूर्णतया सफल हुने नहुने कुरा आफ्नो ठाउँमा छ, आफूले गर्ने कर्म गरिराख्ने हो। यसकारणले पार्टीको सम्पूर्ण तागतलाई एक ठाउँमा लगाउने प्रयास अझै निष्कर्ष त आइसकेका छैन। यहाँले देखा जस्तै 99% पार्टी विभाजनको सङ्घारमा गइसक्यो, त्यो तपाईँ हामीले थाहा छ। तर 1% बाँकी रहेको जो विषय छ, कहिलेकाहीँ मिराकल हुन्छ, चमत्कार हुन्छ, त्यो चमत्कारको अपेक्षामा पनि छौँ हामी। लास्ट प्रयासमा अझै पार्टीभित्र एकीबद्धता निर्माण गर्ने बाटो खुल्छ कि भनेर हामी लागिरहेका छौँ। सम्पूर्ण प्रयासहरूले काम गरिरहेको कारणले अझै पनि सम्भावनालाई नकार्न सक्दैनौ।
8: तर अब प्रयासहरू त धेरै भइरहेका छन्, अब समानान्तर गतिविधिहरू पनि चलिरहेकै छन्, महाधिवेशनका मितिहरू पनि अलग अलग तोकिएका पनि छन्, यता संस्थापन इतर पक्षबाट संस्थापनतर्फ फर्किनेहरूको क्रम पनि बढ्दै नै गइरहेको छ। यसले कंग्रेसलाई के गर्छ, कहाँ पुर्याउँछ, अहिलेको ठ्याक्कै वर्तमान अवस्था के हो भित्र?
9: जे बाहिर देखिराख्नु भएको छ त्योभन्दा बढी भित्र छ जस्तो लाग्दैन। अब म पनि यसमा धेरै संलग्न त थिएन, तर पार्टी मिलाएर जानुपर्छ र गाउँमा बस्ने एकजना चाहिँ जो भुइँ मान्छे छ, भुइँ मान्छे भएर नेपाली काङ्ग्रेसको संगठनमा काम गर्ने इच्छा राखेको छ, राम्रोसँग काम गरेका छ, तिनको पनि सुनवाई हुनुपर्छ। खालि केन्द्रमा बस्ने लिडरसिपको मात्रै होइन, नेता भनेको केन्द्रका 1% मात्रै होइन, अरू पनि देशभर छरिएका छन्। काँग्रेसका शुभचिन्तक छन् र विशेष त नेपालको लोकतान्त्रिक आन्दोलन र नेपालको राष्ट्रियतालाई जगेर्ना गर्नका लागि, नेपाललाई समृद्धितर्फ लैजानका लागि योजना बुनेर लाग्ने तमाम लोकतन्त्रवादीहरू आज नेपाली काँग्रेस एकै ठाउँमा हुनुपर्छ, ऐक्यबद्ध भएर जानुपर्छ र यो चाहिँ शक्तिशाली बन्नुपर्छ भन्ने एउटा इच्छा, सदिच्छा, शुभेच्छा राखेर बसेका छन्। त्यो सदिच्छाले काम गर्छ जस्तो मलाई लाग्छ। अब केन्द्रीय नेतृत्वको कारणले पार्टी बचाउन सकिने अवस्था कम छ।
8: अब पार्टीको विभाजन चाहिँ रोकिएला भन्नेतर्फ अलिकति समस्या सिर्जना हुँदै हुँदै गयो होइन, पछिल्लो समय नयन सिंहजी यो कुरा स्वीकार्नुहुन्छ होइन? अब चाहिँ
9: दुईटा महाधिवेशन तर्फ उन्मुख भएको परिस्थिति छ। मलाई लाग्छ त्यसलाई फर्काउनका लागि कोसिस भए पनि सम्पूर्ण रूपले कोसिसले रिजल्ट हात पारिसकिरहेको अवस्था छैन। मैले यहाँलाई भने चमत्कारिक अवस्था भयो भनेपछि हामी एक ठाउँमा उभिएर नेपाली काङ्ग्रेसको संगठनलाई अगाडि बढाउन सक्छौ। लास्टसम्म पनि हाम्रो प्रयत्न त्यही रहन्छ। अब तर हामी कति त्यसलाई फर्काउन सक्छौ, कति यसलाई साकार बनाउन सक्छौ भन्ने कुरा ठ्याक्कै तपाईँसँग कुरा गरिरहँदाखेरि मैले भनिसकेको छैन।
8: अब छुट्टै महाधिवेशन गर्ने कुराबाट ब्याक सर्ने पनि स्थिति देखिएन। अब तपाईँको आफ्नै अवस्था पनि के रहन्छ? नयन सिंहजीले के गर्दै हुनुहुन्छ अहिले यतिखेर चाहिँ? अब कतातिर जाने, कसरी जाने, कंग्रेसको रुख चिन्ह चारतारे झण्डा मुनि बसेर नै गतिविधि गर्ने कि, वा के हुन्छ अबको निर्णय तपाईँको चाहिँ?
9: मैले नेपाली कांग्रेसको एकताको लागि काम गरेको हो। कहिले काहीँ त एक्लै उभिनु पर्यो, कहिले काहीँ धेरै अपमान पनि सहनु पर्यो। पार्टीको संगठन निर्माणका लागि थुप्रो काम गरियो। अब पार्टी भोलि बाहिरे मैले नेपाली कांग्रेस पार्टीको चुनाव चिन्ह रुख चार तारे झण्डा र अझ राणाकालको अन्तका लागि स्थापित भएको पार्टीको सामर्थ्यता बढाउनको लागि मैले काम गरेको हो। जति बेला बिपी र सुवर्णले पार्टी एकीकरण गर्नु परेको अवस्था थियो, त्यो सानो अलग अलग थलक थलक भएर राणाशाही अन्त हुने र नेपाली जनता जसरी रैतीका रूपमा थिए तिनलाई नागरिकका रूपमा स्थापित गर्नुपर्ने बाध्यता थियो। त्यो एक्लै न बिपीको पार्टीले सक्थ्यो न सुवर्णको। आज चाहिँ पनि त्यो अवस्था छ। एक्लै एक्लै गएर नेपालको सार्वभौम सत्ताको जगेर्ना, नेपालको राष्ट्रियताको यसलाई चाहिँ समृद्धि अनि हाम्रो समृद्ध नेपाल र नेपालको लोकतान्त्रिक शासन प्रणाली बचाउनका लागि त्यही बेलाको जरुरत छ। आज पनि काङ्ग्रेस एक ठाउँमा उभिनु पर्छ भनेर लागेको हो। तर दुर्भाग्यवश हामी त्यो ठाउँमा पुग्यौं, पार्टीका दुईटा महाधिवेशन हुने स्थिति आयो भने अब नेपाली काङ्ग्रेसको चुनाव चिन्ह रुख र चार तारे झण्डालाई मजबुत बनाउनका लागि, यो संगठनलाई प्रभावकारी बनाउनका लागि मैले काम गरेँ थिएँ तीन चार महिना पार्टीको वृहत एकताका लागि। तसर्थ अन्तमा यदि त्यो दुर्भाग्य परिस्थिति निर्माण भयो भने रुख चिन्ह र चार तारे झण्डा नै त्यसैको वरिपरि हुन्छु म। त्यही मेरो चाहिँ एउटा चाहिँ भविष्यको राजनीतिक एउटा सिद्धान्तको मूल कडी हुन्छ जस्तो लाग्छ।
8: अब कंग्रेसको शेरबहादुर देउबा समूहले आगामी असोज तीन गतेबाट हुने पन्ध्रौं महाधिवेशनमा कुनै पनि गतिविधिमा सहभागी नहुन आफू पक्षका नेता कार्यकर्तालाई आह्वान गरेको विषय, अब इतर पक्षमा पनि दुईटा किता भएको छ। कंग्रेस केन्द्रीय कार्य सम्पादन समितिले आइतबार गरेको निर्णयले पनि गत पुस अन्तिममा भएको विशेष महाधिवेशनमा सहभागी नभएका र न्यायका लागि अदालतको ढोका ढकढकाइरहेका सन्तुष्ट समूहलाई पार्टी मूलधारमा फर्किने बाटो खुलाएको पनि छ। शेखर कोइराला लगायतका नेताहरू, पूर्णबहादुर खड्का लगायतका नेताहरू अब यता फर्किने भन्ने खालका विषय पनि जोडिएर आएका छन् भन्दा इतर पक्ष कमजोर बन्दै गयो, जे पनि संस्थापनले बाजी मार्यो होइन अहिलेको अवस्थामा?
9: सबैको आफ्नो आफ्नो योगदान छ। पुरानो पुस्ता, म फेरि नेपाली काङ्ग्रेसको संगठन युवाले मात्रै राम्रो बन्छ भन्ने पक्षको व्यक्ति होइन, किनकि नेपालको परिवर्तनमा नेपाली काङ्ग्रेस पार्टी भन्ने बित्तिकै मैले यहाँलाई भने यत्रो लामो हाम्रो करिब करिब 80 वर्षको जो हिस्ट्री छ, हामी नेपाली काङ्ग्रेसका माध्यमले नेपालको शासन प्रणालीमा जनताका अधिकारका विषयमा, राजनीतिक अधिकार होला, जनताका अरू आफ्ना दैनिक आवश्यकता पूर्तिका अधिकार होला, विकासको लागि जनताको जो आफ्नो चाहत हुन्छ त्यो पूरा गर्नका लागि काङ्ग्रेस लागेको कारणले हामी पहिलेदेखि यसको स्थापनादेखि आजसम्मको हामीले भन्छौ, मैले तपाईँसँग धेरै कुरा गरेका छु, द ग्रेटेस्ट जेनेरेसन भन्छ, राणा कालमा लडेको 97 वर्षभन्दा अगाडिको पुस्तादेखि अहिलेको अल्फा पुस्ता, जेनजी मात्रै होइन कि अल्फासम्मको पुस्ता पनि नेपाली काङ्ग्रेसको पार्टीको संगठनमा योगदान दिएर देशका लागि काम गर्ने इच्छा राखेर बसिरहेको छ र काम गर्दै आएको छ। यी सबै पुस्ताको समायोजन, सबैको आफ्नो उपस्थिति, सबैको आफ्नो योगदान अनुसारको त्यहाँबाट पाउने प्रतिफल का लागि सबै अधिकार राख्छन्, सबैले आफ्नो आफ्नो अधिकार राख्छन्। तसर्थ सबै पुस्ता, सबै समूहको पार्टी भएको कारणले सबै नेताहरूले योगदान दिएको थिए। मैले अहिले यो समस्या पार्टीमा आउँदै गर्दाखेरि यसको विजय यसको पराजय भन्ने अवस्थामा म छैन। मेरो म यति मात्रै के भन्दैछु कि नेपाली काङ्ग्रेसको अन्तिम यो दुईटा समान्तर अधिवेशनको प्रयासलाई विफल पारेर एकै ठाउँमा आउन सक्छ कि भन्ने लास्ट कोसिस भइरहेको छ. त्यो कोसिसले काम गरेन भने तपाईँसँग स्पष्ट भन्नुपर्छ, त्यो कोसिसले काम गरेन भनेपछि नेपाली काङ्ग्रेसको सरकारी झण्डा र चुनाव चिन्ह रूखका माध्यमले नेपालको लोकतान्त्रिक प्रणालीमा नेपाली काङ्ग्रेस पार्टीले काम गरिरहेको छ यसैको छातामुनि हामी बस्छौँ. अब म बस्छु र ज जसलाई अब बिचमा यो परिस्थितिसँग मेल खाँदैन अथवा विग्रह हुन्छ अथवा समानान्तर हुन्छ उहाँहरूको मैले भन्न सकिनँ, तर पार्टी अझै पनि एकताबद्ध बनाउन सकिन्छ कि भन्ने पुरै सम्भावना चाहिँ खत्तम भएको चाहिँ छैन.
8: अब एउटा कुरा के छ भने नि, जस्तो लामै समयदेखि निकै रस्साकस्सी चलेर नै आयो नेपाली कंग्रेसभित्र, एउटा मुद्दा विचाराधीन अवस्थामा छ, निस्सा प्राप्त भएको छ आधिकारिकताको विषयलाई, त्यही मुद्दामा टेकेर आगामी गतिविधिहरू अगाडि बढ़ाउँ भन्ने देउबा पक्षको अडान पनि कायमै रह्यो, संस्थापन पक्षले केही लचकता देखाएको भन्ने खालका विषय पनि आएका थिए, केन्द्रीय समितिमा समायोजन गर्ने खालका कुरा र अलिकति छाती ब्रड बनाएको विषय पनि आएको थियो गगन थापाजीले सभापतिजीले, तैपनि यो कहाँनिर के कारणले चाहिँ हल अड्कियो, यो महत्व काम चाहिँ किन यसरी चाहिँ बढ्दै गएको हो, यो के हिसाबले चाहिँ यसको एकता ठ्याक्कै आउन नसक्या, एकै ठाउँमा चाहिँ आउन नसकेका परिस्थिति के हो, तपाईँलाई के लाग्छ यो चुरो कुरा चाहिँ के हो?
9: अब युगो प्रब्लम हो, युगो प्रब्लमले संसारका ठूल्ठूला युद्धहरू पनि भएका छन्, सर्वनाश पनि भएको छ, आफ्नो हट आफूलाई लागेको कुरा मात्रै हुनुपर्छ भन्ने कहिले काहीँ हामी त्यो पोजिसन लिन्छौँ, त्यसपछि त्यो कुरा हुँदैन अनि हामी एकदम विनाशतर्फ गइरहेका हुन्छौँ. त्यही परिस्थिति हो जस्तो लाग्छ मलाई. अहिले धेरै कुरा काङ्ग्रेसको अगाडि लिनुपर्ने खासै केही चिजै छैन. 182 विरूद्धमा हामी 38 संसदमा सिट छौँ, संगठनको अवस्था धेरै राम्रो छैन, नयाँ नयाँ शक्तिहरूले समाजमा स्थापित हुने एउटा आफ्नो चाहिँ अभियान चलाएका छन्, त्यति बेला जनताको मन जित्ने, जनतासँग बस्ने र जनताको आदेश अनुसार अगाडि बढाउनु पर्ने बेलामा हामी नेतृत्वको आदेश अनुसार चल्न खोजिसकेपछि यो समस्या आउने नै भयो. तसर्थ यो हट त्याग्न नसकेको र बढी लिने, बढी आफू समृद्ध हुने व्यक्ति बलियो हुने जो हाम्रो चाहिँ एउटा महत्वाकांक्षी छ, त्यो महत्वाकांक्षीले समस्या उत्पन्न गरेका छन्।
8: अब देशमा निकै ठूलो विपत्ति आयो, भोटेको सीमा त्यत्रो बाढी आयो, धेरै जनधनको क्षति भएको छ, होइन, धेरै मानिसहरू अझै पनि बेपत्ता छन्, घरबार विहीन भएका छन्, कतिले आफन्त गुमाएका छन्, दिवंगत भएका छन्, यो शोकका घड़ीमा पनि अब मिल्न पर्छ, एउटा राष्ट्रिय एकताको हिसाबले पनि अगाडि बढ़नुपर्छ, पार्टीलाई पनि मिलाएर अगाडि जानुपर्छ, जलवायु परिवर्तनका पक्षमा चाहिँ विश्वसँग लड्नुपर्ने एउटा स्थिति छ, आफ्नो भनाइहरू राख्नुपर्ने एउटा स्थिति छ, विश्व राजनीति फरक धारमा अगाडि बढ़िरहेका बेला चाहिँ देशको लोकतन्त्र नै कमजोर बन्ने एउटा पुरानो पार्टी, पुरानो दल, पार्टीभित्रका समस्याहरू मिलाउन नसक्दाखेरि चाहिँ सर्वोच्चको शरणमा जानुपर्ने एउटा परिस्थिति, यी यावत कुराले चाहिँ कंग्रेसको र पार्टीको स्थितिलाई त्यति राम्रोसँग चाहिँ देखाएन क्या, तपाईँहरूको यो लड़ाई, यो झगडा चाहिँ, यो इगो चाहिँ राम्रो भएन क्या?
9: छेमजी यहाँले भने जस्तै वास्तवमा देशमा राम्रो अवस्था छैन, बाढी भुटेपछिको बाढीले भयावह अवस्था आयो, हामी 3 जिल्ला प्रभावित भएर पुरै नेपाल नै प्रभावित भएको छ, अझै पनि घरबार विहीनमा भएका छन्, मान्छेहरू हराइरहेका छन्, कैयौंको मृत्यु भयो, कैयौं राहतको पर्खाइमा छन्, पुनर्स्थापनाको पर्खाइमा छन्, सरकारको तदारुकता देखिएको छैन, सरकार आफूलाई धेरै बलियो ठाने पनि समाजको सबै पक्ष, पत्रकार होस् कि कृषक होस् कि टिचर होस् कि प्राध्यापक होस् कि उकिल होस् कि डाक्टर होस् कि कर्मचारी होस् अथवा सरकारको दलभन्दा बाहिर बसेको राजनीतिक कर्मी होस्, सबै आज सरकारसँग, जनताको कुनै पनि समुदायले सरकारसँग सन्तुष्टि प्राप्ति गरेको अवस्था देख्दैन, सरकारको काम कारवाहीले, मेरो सरकार, मेरो अभिभावकको काम कारवाहीले म खुसी छु भनेर आफ्नो अनुहारलाई, आफ्नो अनुहारमा हाँसो एउटा देखाएको कुनै पनि परिस्थिति देखिँदैन. त्यति बेला नेपाली काङ्ग्रेस सशक्त प्रतिपक्षीले वास्तवमै सरकारलाई ठिक बाटोमा डोर्याएर, सरकारलाई नत्थी लगाएर जनताका पक्षमा काम गर्नुपर्ने बेला थियो. त्यति बेला हामी हाम्रो आन्तरिक विवादमा रुमलिएका छौँ. यही हो दुर्भाग्य हो, यो दुर्भाग्यबाट पार पाउनु पर्थ्यो भनेर म चाहिँ 3-4 महिना पार्टीको पूर्ण एकताको लागि क्रियाशील रहेँ, यद्यपि अहिले पनि छु, तर धेरै रिजल्ट हात पार्न सकेको छैन. यसर्थ अझै पनि नेपाली काङ्ग्रेस पार्टी एक भएर अगाडि जान सक्यो भने यहाँले भनेका देशका बहुत दाजुल्यमान समस्याहरू, एक वर्षको अन्तरालमा पोहोर सालको 23-24 भदौको आन्दोलन पछाडि जेनजी तपाईँ हाम्रा भाइ छोराहरूले छोरा छोरीहरूले ज्यान गुमाउनु पर्यो, त्यस पछाडि 24 गतेको विध्वंसकारी घटना, देशको राष्ट्रिय स्वाभिमानमाथि नै प्रहार गर्ने गरी भएको घटनाका बाध्यताहरू अहिलेसम्म पनि त्यो समाप्त हुन सकेका छैन। पटक पटक सानसाना पराकम्पनहरू देशलाई समस्यामा पार्ने, देशलाई जातीय द्वन्द्वमा फसाउने, देशलाई विभिन्न वर्गीय विभाजन गर्ने, देशभित्रै विभिन्न समस्याहरू पैदा गर्ने, देशी विदेशी चलखेलका बीचमा नेपाल अहिले बस्नु परेको अवस्था छ। सरकार सिरियस छैन, सरकारसँग कुनै देश बनाउने रोड म्याप छैन। आकस्मिक रूपले हिँड्दा हिँड्दै बाइरुटको बाटोमा हिँड्दा हिँड्दै सरकार निर्माण भएको त पाइयो, तर त्यो सरकारले जनताका लागि के गर्छ? अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्न सक्छ कि सक्दैन? सानो दुईटा ठूला छिमेकीको बीचको नेपालले आफ्नो अन्तर्राष्ट्रिय सम्बन्ध कसरी कायम गर्न सक्छ? भर्खरै तपाईँले ब्रिक्सको सम्मेलन भारतमा सम्पन्न भएको, बडो सदस्यता सम्पन्न भएको तपाईँले देख्नु भएको छ, तर नेपाल जोसँग आज चाहिँ यत्रो जलवायु परिवर्तनका कारणले भोटेपछि मात्रै हुन् कि हाम्रा वाटर टावरहरू हिमालहरू आज खतरामा पर्ने सम्भावना छ, यो समेत आज अन्तर्राष्ट्रिय मञ्चमा उठाउनु पर्ने, लगिङ गर्नुपर्ने बेलामा नेपाल बेखबर रह्यो। नेपालको सरकारलाई छिमेकीले निम्तासम्म पनि नगर्ने अवस्था आयो। यो अवस्थाले दुनियाँका सबै देश, संसारका सबै राष्ट्रहरूसँग नभेटेर उसँग संवाद नगरेर नेपाल बाँच्छ कसरी? नेपालले कसरी अन्तर्राष्ट्रिय सम्बन्ध काम गर्छ? यो त एउटा कुनै प्रधानमन्त्री बालेन शाहको विषय मात्रै होइन नि, 3 करोड नेपाली जनताको भविष्य अन्तर्राष्ट्रिय सम्बन्ध कायम नगरे बन्दैन नि। एउटा देशसँग नगर्ने कुरा अलग हो, कुनै देशसँग पनि संवाद नगर्ने, जनतासँग संवाद नगर्ने, पोलिटिकल पार्टीहरूसँग संवाद नगर्ने, आफ्नै पार्टीभित्र संवाद नगर्ने, आफ्नै मन्त्रीहरूसँग कुराकानी छलफल नगर्ने, प्रधानमन्त्रीले देश कसरी चलाउनन् भन्ने आज सबैले प्रश्न गरिरहेको अवस्था छ। तसर्थ यो बेलामा हामीले शक्ति फेरि पुनस्थापित गरेर लाग्नुपर्ने बेला भएको छ, मलाई विश्वास छ अझै पनि।
8: अब एउटा कुरा के छ भने नि, जस्तो अब देश अहिले अप्ठ्यारो परिस्थितिमा नै छ, निकै ठूलो अप्ठ्यारो परिस्थितिको सामना गर्नु परेको छ। प्रधानमन्त्री यो जलवायु परिवर्तनको मुद्दा लगेर संयुक्त राष्ट्रसंघको महासभामा जाने तयारी गर्नुभएको छ, असु 6 गते उहाँ जाँदै हुनुहुन्छ। नेपालको उपस्थिति कस्तो रहन सक्छ? नेपालको स्ट्यान्ड चाहिँ के रहनुपर्छ अन्तर्राष्ट्रिय मञ्चमा?
9: अब हामीले गर्दै नगरेको कामको सजाय हामी भोगिरहेका छौं। जलवायु परिवर्तनमा हामीले कुनै योगदान दिएका छैनौं, संसारका विकसित मुलुकहरूले यसमा योगदान दिएका छन्। जलवायु परिवर्तनका कारणले तर त्यसको नकारात्मक असर चाहिँ हामीले बेहोरिरहेका छौँ। यसकारणले जलवायु परिवर्तनमा संसारलाई ध्यानाकर्षण गराउनुपर्ने स्थिति छ। मलाई प्रधानमन्त्रीलाई मेरो शुभकामना छ, उहाँले चाहिँ संयुक्त राष्ट्रसंघमा नेपालको आफ्नो लामो समयदेखि राख्दै आएको विषय, त्यो मार्फत पाउनुपर्ने नेपालले पाउनुपर्ने क्षतिपूर्तिदेखि लिएर नेपालको थप एउटा व्यवस्थापनको विषय त्यहाँ उठ्नेछ भन्ने मलाई विश्वास छ। तर मेरो सुझाव चाहिँ के हो भनेपछि, उहाँ जानुभन्दा अगाडि नेपालको सम्पूर्ण रूपले राष्ट्रिय एकता कायम गर्नका लागि प्रधानमन्त्रीले सधैँ विदेश जाँदाखेरि पूर्व कम्प्रीमा प्रधानमन्त्री राजनीतिक दलहरूसँग संवाद गरेर जलवायु परिवर्तनसँगै नेपालका थप समस्या पनि होलान्, यी समस्याहरूका बारेमा एउटा छलफल गरेर राष्ट्रिय ताकत निर्माण गरेर उहाँ संयुक्त राष्ट्रसंघमा पुग्नुभयो भनेपछि त्यसले अझ विश्वभरि छरिएका नेपालीको शिर पनि उचो हुन्छ र नेपालको एउटा समग्र एकता सहितको मुद्दा चाहिँ संसारले थाहा पाउँछ जस्तो मलाई लाग्छ। यसमा यो काम उहाँले गर्दाखेरि अझ प्रभावकारी होला।
8: विपत्र बाढीमा चाहिँ कस्तो उद्धार राहत खोजको काम चाहिँ कस्तो रह्यो सरकारको, तपाईँहरूले कसरी हेर्नुभयो?
9: अब केही कुरा त हामीसँग सामर्थ्य छैन। खेमबमजी पनि प्रधानमन्त्री हुनुभयो भनेपछि संसारले, चीनले, भारतले, अमेरिकाले, अस्ट्रेलियाले गरेको जस्तो रेस्क्यू तत्कालै गर्न सक्ने अवस्थामा त हामी हुँदैनौँ। हामीसँग प्रभावकारिता त्यति नहोला स्रोत साधनको कारणले, तर इच्छा शक्ति चाहिँ भयो भने धेरै काम सकिन्थ्यो होला। तपाईँले उदाहरणको लागि टनेलभित्र अरू मान्छेलाई नै प्रवेश गर्न दिएन, जबकि टनेल निर्माण गर्ने कम्पनीहरूभित्रसँग आफ्नै एक्सपर्ट विशेषज्ञ पनि थिए, त्यति बेला केही 5-7 दिनसम्म उनीहरूलाई जान दिएन। तीन चार दिनसम्म विदेशका एक्सपोर्टरलाई आउनु दिएन. लास्टमा दुइटै कुरालाई खुला गर्नु पर्यो. जति बेला मान्छेको मृत्यु भइसकेको थियो यो अवस्थामा सरकारको रवैया उसको ढङ्ग नपुगेर, म सरकारको गल्ती त मैले भन्दैन, सरकारको ढङ्ग नपुगेर चाहिँ बारीको जति जुन टाइपले पुनर्स्थापना अथवा राहत हुनुपर्थ्यो, जसरी मान्छेको चाहिँ जीवनलाई बचाउन सकिन्थ्यो, त्यो कुरामा सरकार चाहिँ धेरै असफल भएको देखिन्छ. सरकारको ढङ्ग नपुगेर त्यहाँको जति क्षति भयो त्यो क्षतिलाई धेरै कम गर्न सकिन्थ्यो जस्तो लाग्छ मलाई.
8: र अब जाँदा जाँदै पछिल्लो नेपालको राजनैतिक अवस्था, अन्तर्राष्ट्रिय समीकरण, कूटनीतिको स्थिति, भारतमा मात्र ब्रिक्स सम्मेलन भयो, नेपालले निम्तो प्राप्त गर्न सकेन, यद्यपि यसभन्दा अगाडिका कतिपय मन्त्रीहरू वा साइडलाइन रूपमा भए पनि भेटघाट भएका उदाहरणहरू पनि छन्, यो शक्तिशाली दक्षिण एसियामा आफूलाई सुपर पावर बनाउने होडमा रहेका चीन भारत जसको बीचमा हामी छौं, आज नेपालको कूटनीतिक अवस्था र त्यहाँको उपस्थिति वा चाहिँ अन्तर्राष्ट्रिय जगतसँग आफ्नो नजिककाहरूसँगको उपस्थिति चाहिँ कस्तो छ?
9: संसारसँगको कूटनीतिक रूपमा वर्तमान सरकार असफलतातर्फ अगाडि बढेको छ. अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति ज्यादै न्यून भएको छ. नेपालका मुद्दा जसले उठाउनु पर्ने हो कार्यकारी प्रमुख प्रधानमन्त्री, उनले संवाद गर्ने भेटघाट गर्ने जमर्को गरेको खासै देखिँदैन. न संसारसँग भेटघाट र सम्बन्ध अथवा संवादको जरूरी देख्नु भएको छ, न त जनतासँग, न त बहुदलीय शासन प्रणालीमा राजनीतिक दलहरूसँग गर्नुपर्ने हो, न नागरिक समाजसँग छ. यस्तो किसिमले नेपाल चल्छ कसरी भन्ने कुरा दुनियाँको नौलो अभ्यास भइरहेको छ. यस तसर्थ हामी जहाँ जहाँ समस्या आइरहेको छ त्यो समस्या समाधान गर्नका लागि नेपाल सफलता प्राप्त गर्न सकिरहेको छैन. यो विषय मैले भने नेपाल राष्ट्रिय स्वतन्त्र पार्टीको विषय मात्रै होइन, राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट बनेको उहाँको मार्फतको सरकारको मात्रै होइन, यो प्रधानमन्त्रीको मात्रै विषय होइन, मेरो अभिभावकको सरकार, जनताको अभिभावकको सरकार, 3 करोड नेपाली जनताको अभिभावकत्व दिन जरुरी थियो र त्यो सकिरहेको जस्तो देखिएको छैन. त्यस कारणले मेरो सरकारलाई अनुरोध हो यो खेमजीको एउटा पपुलर रेडियो मार्फत मैले सरकारसँग अनुरोध गर्न चाहन्छु, सरकार एक्लै, त्यसमा पनि एउटा व्यक्ति एक्लै, सानो समूहको माध्यमले जसरी सबै समाजका सबै क्षेत्रमा वितण्डा मचाइरहेको, व्यापारीमा पनि वितण्डा मचाएको छ, कर्मचारीमा पनि मचाएको छ, जलाई पायो त्यसलाई त्यहीँबाट त्यही थुनिएको छ, सुनवाई छैन, मान्छेको चरित्र हत्या गरिदिएको छ. यो टाइपले सरकार आफ्नै नागरिकलाई तर्साउने, जसरी चाहिँ यो हामीले पहिले पहिले चाहिँ गुण्डागर्दी भन्थ्यो, त्यो गुण्डागर्दीको नमुना भन्नुहुन्न. सरकार त अभिभावक हो, उसले चाहिँ समस्या केलाउनुपर्छ, समस्या केलाइसकेपछि गलत छ पनि त्यसलाई थुन्ने हो, त्यसलाई सजाय दिने हो, तर मान्छेको चरित्र हत्या गरेर पछि सुन्ने अगाडि थुन्ने क्रियाकलापले धेरै राम्रो भइरहेको छैन खेमजी. यसलाई मलाई विश्वास त सुधार गर्नुपर्छ र नेपाली काङ्ग्रेसको संगठनभित्र बसेका यसका शुभचिन्तक सम्पूर्ण साथी सम्पूर्ण आदरणीय मित्रहरूमा मेरो अनुरोध छ, लास्ट पटक छ, अन्तिम प्रयास भएको छ यो विषयलाई सबैले आफ्नो चाहिँ एउटा वैली शुभेच्छा राखेर पार्टी अझै पनि एक ठाउँमा उभिन्छ कि भन्ने प्रयासमा लागौं. भएन भने त मैले भने 4 तारे झण्डा र रुख सिंहको छाताभित्र जसरी हामी बस्दै आएका छौँ, बसेका छौँ, यसैका माध्यमले देश परिवर्तन गर्ने इच्छा राखेर राजनीतिमा लाग्ने साथीहरू हामी यो भित्र क्रियाशील हुने नै छौँ. र अन्तमा यहाँलाई मैले भन्नुपर्छ, तीजको शुभकामना छ खेमजी लगायत सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूमा. अहिले तीज चाहिँ पहिले पहिले नारीहरूको महान पर्व भनिन्थ्यो, नारीहरूको हुँदाहुँदै अब पुरुषको, समाजको सबै वर्गको एउटा चाहिँ राष्ट्रिय पहिचान, अन्तर्राष्ट्रिय पहिचान बनाउँदैछ तीजले. यो तीजको अवसरमा पनि सबै आदरणीय दाजुभाइ दिदीबहिनी बहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु. सरकारलाई जनताका प्रति जिम्मेवार बनाउने कार्य सफल हुन सकोस् र नेपाली काङ्ग्रेसको समग्र संगठन एक ठाउँमा राख्न सकियोस्. हाम्रो 15 महाधिवेशनबाट नेपाली काङ्ग्रेसको पूर्ण एकता कायम भएर नयाँ नेतृत्व स्थापित भएर पार्टी सञ्चालन एउटा पद्धति अगाडि बढोस् भन्ने कुरा राख्न चाहन्छु.
8: हस्तो नेपाली कंग्रेस हस्, यहाँलाई धेरै धेरै धन्यवाद, नमस्कार.
9: धन्यवाद खेमजी, आफ्नो कुरा राख्ने मौका दिनुभएकोमा.
8: उहाँ हुनुहुन्थ्यो नेपाली कंग्रेसका नेता पूर्व निविसनका

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौं।
2: इगो बारखरी कथा 2083 नेपाली साहित्य साधकका सम्मानमा बारखरी मिडिया आह्वान गर्दछ अहिलेसम्मकै ठूलो कथा लेखन प्रतियोगिता।
3: प्रथम पुरस्कार 2,00,000,
2: द्वितीय पुरस्कार 1,00,000,
3: तृतीय पुरस्कार 60,000,
2: टाइटल स्पोन्सर इगो,
3: अ कल्चरल इनिशिएटिव अफ सूर्य नेपाल गाथा,
2: सपोर्टेड बाय एनआईएमबी बैंक,
3: नासा सिक्युरिटीज,
2: सिटी एक्सप्रेस मनी ट्रांसफर,
3: युनाइटेड अजोर्ज इन्सुरेन्स,
2: यति एयरलाइन,
3: वेदालय,
2: पब्लिसिङ पार्टनर फाइन प्रिन्ट,
3: इम्प्लिमेन्टिङ पार्टनर करुणा फाउन्डेसन नेपाल।
2: कथा पठाउनका लागि barakharibooks@gmail.com।
3: कथा पठाउने अन्तिम मिति 2083 असोज 3 गते।
4: ए भतिज, तँ त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
5: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
4: जे पाए त्यही खालास अनि रोगले समात्ला।
5: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
6: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
7: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
4: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।

0: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
1: यो हो नेपाली रेडियो नेटवर्क
2: खरो विषयमा तारो बहस नेपाली बहस यस नेपाली बहस का साथमा प्रीति तयारी चाउचाउ ग्लोबल आईडी बैंक सबैका लागि बैंक दिस होम इन्टरनेट
3: यतिखेर हाम्रो बीचमा नेकपा एमालेका नेता एवं पूर्व मन्त्री केशव बराल हुनुहुन्छ। बरालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
4: धन्यवाद सर।
3: अब नेकपा एमालेको पछिल्लो अवस्था त यहाँले नजिकैबाट राम्रैसँग हेरिराख्नु भएको छ। ओलीको अडानले एमाले पुनर्गठन कार्यदलले बन्धक बनेको परिस्थिति आयो। अब के हुन्छ एमालेको परिस्थिति स्थिति अभिगत?
4: खेमजी, सर्वप्रथम म चाहिँ आज हरितालिका तीजको दिन देशभरिका सबै दिदी बहिनीहरूप्रति म हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु र यो रसुवा घटनाबाट पीड़ित र दिवंगत सबैप्रति म श्रद्धासुमन व्यक्त गर्न चाहन्छु र त्यहाँबाट पीड़ामा रहनुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू सबैलाई अब शीघ्र पुनस्थापित गर्न सफलता मिलोस् भन्ने शुभकामना दिन चाहन्छु। र तपाईँले उठाउनु भएको यो विषय भनेर चाहिँ कुनै पनि म पनि जमानादेखि अब अलि धेरै पहिलेदेखि नै विभिन्न कार्यदलको संयोजक भएर काम गरेका मान्छे हो र उच्चस्तरीय भूमिसर आयोगको अध्यक्ष, त्यसपछि गएर चाहिँ पोखराको केवाताल अतिक्रमित समस्याको चाहिँ कार्यदलको चाहिँ संयोजक भएर, त्यसपछि चेज एयर घटना जुन भएको थियो त्यसको संयोजक भएर धेरै साथीहरू हुन् त्यहाँ, त्यसै गरी धनुषा महोत्तरीमा पार्टीभित्रको विवादसँग लाई समाधान गर्नेको चाहिँ संयोजक भएर

0: र अरू पनि धेरै संयोजक भएर म काम गरेको छु। तर संयोजक त्यो कार्यदल बनिसकेपछि कार्यदलमा रिपोर्ट चाहिँ त्यो विषयमा चासो राख्ने छ, इन्ट्रेस्टहरूको चाहिँ राय लिएर निर्णय गर्ने भन्ने बित्तिकै त्यो कार्यदलको कुनै अर्थै हुँदैन। होइन, कार्यदलमा चाहिँ यो राखौँ कि त्यो राखौँ भनेर सुन्न अन्त जाने हो भने त्यो त्यस्तो कार्यदललाई कार्यदल भन्न पनि मिल्दैन, अब केही पनि भन्न मिल्दैन। त्यसले गर्दा कार्यदल बनाएपछि कार्यदलको निर्णय जे छ त्यसलाई स्वीकार्ने नस्वीकार्ने, त्यसलाई अगाडि बढाउने नबढाउने, त्यसपछिको चाहिँ सम्बन्धित अन्तिम निर्णयकर्ताको कमिटीको काम हो। त्यसले गर्दा कार्यदलमा यो राख यो नराख भन्ने कुरो हो भने त्योभन्दा अलोकतान्त्रिक र जनताको बहुदल जनवादी कार्यक्रमको विपक्षमा अरू केही पनि खोज्नै पर्दैन।
1: होइन, अब कार्यदलमा पेश भएका दुवै प्रतिवेदन मर्ज हुने स्थिति आएको छ। अब जसले कार्यदल जसरी बनेको थियो, जसको नेतृत्वमा बनेको थियो, त्यो कार्यदलले फेरि अब पुनर्लेखन गर्नुपर्ने परिस्थिति, अब यदि आफू अल्पमतमा पर्ने परिस्थिति आउँदाखेरि रामा थापा बादललाई चाहिँ कार्यक्रम स्थगित गरेर आउनुहोस्, बैठकै स्थगित गरेर आउनुहोस् वा चाहिँ बहिष्कार गरेर आउनुहोस् भन्ने निर्देशन, अब यसले एमालेलाई बलियो बनाउँछ कि कमजोर बनाउँछ भने के?
0: अब होइन, मैले अघि पनि भने म त्यसलाई स्ट्रेस फेरि पनि दिन चाहन्छु र त्यो कुनै पनि कार्यदल बनाएपछि कार्यदलमा कुनै इस्यु हुन्छ, इस्युको पक्ष विपक्ष हुन्छ, त्यहाँ सल्लाह गर्दै अनि त्यसपछि चाहिँ के लेखौं, कुन शब्द राखौं, कुन नराखौं भनेर अन्त सोधियो भने त्योभन्दा अयोग्यताको अरू केही प्रमाण खोज्नु पर्दैन। त्यसले गर्दा प्रश्न के छ भने नि, कार्यदल बनाउँदाखेरि सोच्नुपर्ने हो, बनाइसकेपछि त्यसले जे निर्णय ल्याउँछ त्यसबारेमा चाहिँ अन्तिम निर्णय भनेको चाहिँ पार्टीको महाधिवेशन वा केन्द्रीय कमिटी अब अथवा चाहिँ सचिवालय त्यहाँबाट चाहिँ टुङ्गो गर्ने विषय हो। त्यसले गर्दा अब यो विषयमा संयोजकको अलगै र चाहिँ त्यसको त्यो सदस्य सचिवको अलगै भन्ने कुरो आउने बित्तिकै त्यो कार्यदल बनाउनु र नबनाउनुको कुनै अर्थ छैन। देशभरिका 13 भन्दा बढ्ता चाहिँ 7 प्रदेश भयो, त्यसपछि प्रदेश तहका पार्टी कमिटीहरू भए, विभिन्न क्षेत्रबाट आएका सुझावलाई अस्वीकार गर्ने हो भने पार्टीले गति लिन अगाडि बढ्न र आम जनताको विश्वास आर्जन गर्न कठिन हुन्छ। म यति शब्द मात्रै प्रयोग गर्न चाहन्छु।
1: अब विशेष महाधिवेशनको अवस्थाको विषयमा कुरा गर्ने हो भने नेकपा एमालेमा चाहिँ एमाले विधानको धारा 72 यसको व्यवस्था गरिएको पनि छ र केही कारणहरू दर्शाएर उपधारा कमा ठोस कार्यसूची र कारण दर्शाई दुईटै जिल्ला कमिटी वा बहुमत राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद सदस्यले लिखित रूपमा माग गरेमा माग पत्र दर्ता गरेको 6 महिनाभित्र केन्द्रीय कमिटीले विशेष महाधिवेशन आयोजना गर्नुपर्नेछ। होइन, यसको अर्थ 77 जिल्ला कमिटी मध्ये बहुमत अर्थात 39 जिल्ला कमिटी वा बहुमतले चाहिँ यसको आह्वान गर्ने स्थिति पनि छ। अब एमालेलाई पुनर्गठन गर्ने पुनर्स्थापना गर्ने ढंगले चाहिँ अगाडि बढ्नुपर्ने छ कि होइन? अब जे छ चलिरहेछ, अब ओलीजी पनि महाधिवेशनबाटै निर्वाचित भएर आएकै टीम हो, उहाँकै नेतृत्वमा चाहिँ अबका बाँकी कार्यकाल जानुपर्छ भन्ने लाइन हुन सक्छ पार्टीमा।
0: अब यो विषयमा मैले तपाईँसँग योभन्दा पहिले पनि 1 महिना जति पहिले होला कुरा गरेका थिएँ कि यो 11 महाधिवेशन 1 वर्ष ओर सार्न जरुरत थिएन, विधान अधिवेशन त्यतिखेर गर्नै पर्ने कुनै कारणै थिएन है। अब त्यो परिस्थितिमा निश्चित उद्देश्यका साथ यो 1 वर्ष ओर सारियो, त्यो नै त्रुटिपूर्ण थियो, त्यसले देशले र पार्टीले ठूलो क्षति बिहोर्न पर्यो र लाखौं लाख पार्टी कार्यकर्ताहरू अब अहिले चाहिँ अब बडो दुखित अवस्थामा छन्। त्यसले गर्दा म उहाँहरूलाई के भन्छु भने तपाईँहरूको आपसी अन्तर्विरोधहरूले र लाखौं लाख चाहिँ एमाले कार्यकर्ता भन्ने बित्तिकै के राष्ट्रिय स्वाधीनता, राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता, सार्वभौमिकता, लोकतन्त्र, समृद्ध नेपाल, सुखी नेपाल निर्माण गर्ने अभियानमा अगाडि बढेका र चाहिँ जनताको बहुदल जनवादी कार्यक्रमको स्पिरिट बोकेका पंक्तिहरू हुन्। त्यो भन्ने बित्तिकै कुनै पनि निर्णय गर्दाखेरि लोकतान्त्रिक ढंगले छलफल गर्ने, लोकतान्त्रिक ढंगले सर्वसम्मत हुन सकेन भने बहुमतको निर्णय पालना गर्ने यो विधि हो र 5 राष्ट्रिय महाधिवेशनदेखि चाहिँ यही चल्दै आएको हो। यसमा के हो भने खास गरी 74-75 जनताको बहुदल जनवादी कार्यक्रमलाई निस्तेज बनाउने, निष्क्रिय बनाउने र त्यो चाहिँ लोकतान्त्रिक पार्टीभित्र पनि लोकतान्त्रिक ढंगले विषयवस्तु निर्णय गर्ने र राज्यको पनि लोकतान्त्रिक अगाडि बढाउनु पर्छ भन्ने जुन अठोटका साथ जननेता मदन भण्डारीले अगाडि सार्नु भएको थियो, त्यो विषयलाई निस्तेज, निष्क्रिय र कमजोर बनाउने अभियान केही वर्षदेखि भएको छ र त्यो अवस्थाबाट चाहिँ पार्टी अगाडि बढ्न सक्दैन. त्यसले गर्दा यसबारेमा पुनः विचार गर्न र चाहिँ लोकतान्त्रिक ढंगले विषयवस्तुलाई निर्णय गर्न र कुनै व्यक्तिको रामश्याम हरि कुनै व्यक्तिको चाहिँ निर्देशन अनुसार चल्ने हो भने पार्टी पार्टी नरहेर अब वान म्यान चाहिँ निर्णयको रूपमा जान्छ र त्यस्तो बाटोमा जाँदाखेरि पार्टी कमजोर हुन्छ.
1: र एउटा कुरा अब एमालेलाई जुन ढंगले चाहिँ अब आफ्नो यो फागुन 21 को निर्वाचनमा पराजय बेहोरेको कुरा त्यसपछि चाहिँ अध्यक्षले यसको इनिसिएसन लिनुपर्ने कुरा जिम्मेवार लिनुपर्ने कुरा यो त समग्र पदाधिकारीको टीमले नै जिम्मेवार लिनु पर्ला नि समग्र पार्टीको आफ्नो आफ्नो भएको जिम्मेवार त लिनु पर्ला नि त एउटैको टाउकोमा दोष थुप्र्याएर आफू उम्किन मिल्छ भन्ने प्रश्न छ नि.
0: अब यो विषय तपाईँले अलिक खण्डित कुरा मात्रै गर्नुभयो. पहिलो नम्बरमा गत वर्ष भाद्र 23-24 घटना भनेपछि देशको कार्यकारी प्रमुखले प्रमुख भइरहेको अवस्थामा सिङ्गो देशमा 10 वर्षदेखि होइन अन्तर्राष्ट्रिय विविध विविध संघ संस्था विभिन्न गतिविधिहरू भइराखेर पूरै प्लान वेबाट सिङ्गै देशलाई खरानी बनाउने कार्यक्रमहरू अगाडि बढाइराखेका छ भन्ने कुरो थाहै नपाएर बस्न कार्यकारी प्रमुखले मिल्छ कि मिल्दैन. सेनाको विषय भन्दाखेरि पनि सेनाको परमाधिपति राष्ट्रपति भए तापनि सैनिक क्षेत्रको पनि कार्यकारी हेडले क्याबिनेटबाट निर्णय गरेका प्रस्तावहरू उहाँले अगाडि बढाउने हो. त्यसले गर्दाखेरि चाहिँ त्यो पनि त्यो विषय पनि चाहिँ बडो गम्भीर विषय छ किनभने खुफिया विभाग उहाँकै अन्तर्गत थियो. चाँडै सुरक्षा निकाय कार्यकारी हेड भन्ने बित्तिकै मूल जिम्मेवार भने त प्रधानमन्त्री हुन्छ हाम्रो देशमा रामश्याम हरि जोसुकै प्रधानमन्त्री भए तापनि त्यो भयो. त्यसपछि यो देशले खर्बौं खर्बको क्षति मान्छेले 88 अर्ब भन्छन् र त्यो 24 गतेको घटनामा चाहिँ क्षति भनियो भने मनोवैज्ञानिक क्षति र दीर्घकालीन क्षतिको हिसाबले
1: होइन
0: होइन मुख्य कुरो के छ त्यो विषयमा देशको प्रधानमन्त्री कार्यकारी प्रमुख भएको हुनाले त्यसको मूल जिम्मेवारी उहाँले लिनुपर्छ र बाँकी आफ्नो मातहतका संयन्त्रहरू होइन सुरक्षा निकायका चारै अङ्गहरू त्यसपछि राज्यका अन्य अङ्गहरू त्यसलाई अगाडि बढाउनुको निम्ति चाहिँ जसरी सतर्कता जसरी सजग हुनु पर्थ्यो र अगाडि बढाउनु पर्थ्यो त्यो के हो मैले भनिरहनु परेन. तर ती सबै कुरोको परिणाम नै फागुन 21 गतेको निर्वाचन हो. त्यो निर्वाचनमा मैले त व्यक्तिलाई कसैलाई दोष दिने भन्दा पनि जो जसको जहाँ जहाँ जे जे जिम्मा थियो जस्तो अब कुनै त्यो केन्द्रको मात्रै होइन पार्टी सिङ्गो पार्टीको मात्रै होइन जुन जुन प्रदेशको जिम्मेवारी लिनुभएको छ अनि पालिकाको जिम्मेवारी लिनुभएको छ र जिल्लाको जिम्मेवारी लिनुभएको छ उहाँहरूले पनि आत्मसमीक्षा गरेर मेरो के ध्यान पुगेन स्थिति कहाँ पुगे रहेछ भन्ने कुरो थाहा पाउनुभयो. जस्तो भनौ न अब झापा जस्तो चाहिँ एउटा मुख्य सशक्त आधार भएको ठाउँमा 1 र 3 त जनमान जस्तो भएको छ होइन 5 नेपालको 15 सालदेखिको निर्वाचनको इतिहासमा होइन 49,600 भन्दा बढी मतले पराजित हुनुपर्ने परिस्थिति हाम्रो अध्यक्षले कसरी थाहा पाउनु भएन. काठमाडौँ 9 म 7 वडाको 9 वडाको भाइ चाहिँ अहिले प्रधानमन्त्री हुनुहुन्छ उहाँ यहाँबाट त्यहाँ गएर चाहिँ 49,000 भन्दा बढी मतले चाहिँ विजय फरक मतले चाहिँ विजय जुन हासिल गर्नुभयो त्यसले गर्दा आफू मनी के भइरहेको छ भन्ने कुरो चाहिँ थाहै नपाइकन बस्न जिम्मेवार मान्छेले मिल्छ कि मिल्दैन प्रश्न त्यहाँनिर.
1: हस् केशवजी यहाँको महत्वपूर्ण समय सुझावका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार. उहाँहरू नेकपा एमालेका नेता एवं पूर्व उद्योग मन्त्री केशव बराल आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्रामपछि पुनः उपस्थित हुनेछौं.
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं. जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं. न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान प्रधान कार्यालय रामशाहपथ काठमाडौँ.

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम
1: डिस्क होम खुशीको कनेक्शन।
2: लामखुट्टेको टोकाइबाट हुने डेंगीबाट बच्नका लागि
3: पुरा बाहुला भएका लुगा लगाउने,
2: झुलभित्र मात्र सुत्ने,
3: घरको झ्याल ढोकामा लामखुट्टे नचिर्ने जाली हाल्ने,
2: लामखुट्टेको टोकाइबाट बच्नका लागि लामखुट्टे भगाउने धूप बाल्ने वा मलहमको प्रयोग गर्ने,
3: घर कार्यालय विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने,
2: खाल्डाखुल्डी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने,
3: गमलाको प्लेट फुलदानी कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने,
2: पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोपेर राख्ने,
3: साँझ र बिहान करेसा बारी चोक बजारतिर जाँदा वा घर बाहिर रहँदा विशेष सावधानी अपनाउने,
2: डेंगी रोग बारे सचेत बनाऊ।
4: नेपाल रेड क्रस सोसाइटी काठमाडौँ जिल्ला शाखा।
5: खरो विषयमा सरो बहस नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आइडी बैंक सबैका लागि बैंक
4: पीस होम इन्टरनेट। आदर श्रोता, हामी नेपाली बहसमा कुराकानी गरिरहेका छौं देशको समग्र स्थितिको विषय, सरकारको परिस्थितिको विषय, राष्ट्रिय स्वतन्त्र पार्टीको पछिल्लो अवस्थाको विषयमा पनि छलफल र बहस गरिरहेका छौं, किनभने भोटेको सिबारीले निकै ठूलो पितण्डा पनि बचाएको छ। सरकारका काम कार्यवाहीहरू कस्तो रहे, राष्ट्रिय स्वतन्त्र पार्टीको आजको एजेण्डा चाहिँ कार्यान्वयन हुन सकिरहेको छ कि छैन, गइरहेको छ कि छैन, यस विषयमा कुराकानी गर्नका निम्ति राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक मध्येका नेता केशव अधिकारी हामीसँग प्रत्यक्ष जोडिनु भएको छ। अधिकारीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
6: नमस्ते खेमजी।
4: अब अहिलेको अवस्थामा यो बिहानै हामी बस गर्दै गर्दाखेरि देश अप्ठ्यारो परिस्थितिमा छ, यसबीचमा हरितालिका तीज पनि नेपाली नारीहरूले, महिला हिन्दू नारीहरूले मनाई पनि रहनु भएको छ, त्यति राम्रो उल्लासमै हुन सकेको छैन भनेर उहाँले भन्दै हुनुहुन्छ। भोटेकोसी बाढीमा जुन किसिमको वितण्डा सामना देशले गर्नु पर्यो, त्यसमा सरकारको उपस्थिति कस्तो रह्यो? राष्ट्रिय स्वतन्त्र पार्टीको दुई तिहाई नजिकको सरकार छ, किनभने संस्थापक पक्षको एउटा नेता मध्येको एउटा नेता हुनुहुन्छ, स्थापना गर्दैखेरि तपाईँ मोटो के थियो, देशमा के गर्नका निम्ति चाहिँ यसको उदय भएको थियो, समग्रतामा कसरी हेर्नु भएको छ अहिले पछिल्ला गतिविधिहरू?
6: होइन, यसमा त हामीले यसरी बुझ्नुपर्छ, यो भइपरि आएको होइन 81 यस्तो घटना घट्यो, त्यो त हाम्रो देश र जनता र अनि हामीमै एकदम दुःखको दुःख लागेको छ, र त्यसमाथि नै अब तपाईँ हामीले कति गर्यो गरेन भन्नु भन्दा नि हामी नेपालीमा सबैजनाको एउटै भावना छ, एक अर्कामा पर्दाखेरि एक अर्कामा सहयोग गर्ने भन्ने हाम्रो नेपालीको दाजुभाइ दिदीबहिनीको ब्लडमै छ, आफू नखाएर नि अर्कोलाई खुवाउनु पर्छ र अर्कोलाई बचाउनु पर्छ भन्ने चाहिँ त्यो हाम्रो नेपालीको भावना नै हो। त्यसमा सरकारले कति के गर्यो भन्दाखेरि नि तपाईँको जुन दिन घटना घट्यो त्यो दिनको तपाईँहरूले आफैले विचार गर्न सक्नुहुन्छ, कतिवटा हेलिकप्टर र कतिसम्म होइन राष्ट्रिय अथवा चाहिँ आर्मी पुलिसहरू चाहिँ कसरी खटेर छ भने चाहिँ त्यहाँको स्थानीय जनताहरूले देख्नुभएको छ होइन, त्यो भएको कारणले चाहिँ हामीले चाहिँ सक्दो प्रयास गरेको थियो र छ र गरी अहिले पनि कति ठाउँमा चाहिँ अहिले पनि गरिरहेको छ, त्यो भएको कारणले चाहिँ कसले के भन्ला भन्ने भन्दा नि हामीले गरेको छ र गरिरहेको छ हो, त्यसमा कोही बेलामा सानो तिनो त्रुटि ऊ हुन सक्छ होला, त्यसमा
4: कतिपय ठाउँमा चाहिँ अब रेस्क्यूको पर्खाइमा बसेकाहरूले चाहिँ समयमा रेस्क्यू गर्न पाएनन्, अलिकति समस्या सिर्जना चाहिँ भयो, सरकारले चाहिँ विज्ञहरूलाई प्राविधिकहरूलाई सुरुमै परिचालन गर्न अलिक ढिलाइ गर्यो भन्ने खालका आलोचना त खेप्नु पर्यो नि त होइन?
6: अनि त्यो त छ, तर तपाईँ कस्तो नि हाम्रो देशको भूगोल अनुसार पनि फरक पर्छ होइन र हाम्रो कस्तो भने त्यो ठाउँमा अलिक डाँडा काँडा भएको ठाउँ र अनि त्यो बेलाको बाढीले गर्दा लाइन गर्न नसकेको अवस्था र सक्दो हाम्रो भएको क्षमता अनुसार चाहिँ पुरै 100% दिएको थियो, तर त्यसमा चाहिँ अलिकति त्रुटि अरू विचारजनाले चाहिँ अलिकति मन दुखाएको चाहिँ छ जस्तो लाग्छ र भनेको नि छ, र त्यसमा चाहिँ होइन अब हामी सक्दो प्रयास गरेको थियो र छ।
4: अब सरकारको जुन एजेण्डा छ, हामी यो देशमा रोजगारीको सिर्जना गर्छौं होइन, यो देशलाई चाहिँ उन्नत बनाउँछौं, समुन्नत बनाउँछौं, यसै देशमा बस्ने वातावरणको सिर्जना गर्छौं भन्नुभएको छ, सरकारको एउटा मोटो छ त्यसको चाहिँ, त्यसमा एकछिनमा बहस गरौँला। तर प्रधानमन्त्री संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन अब असोज 6 गते जाँदै हुनुहुन्छ, जलवायु परिवर्तनको मुद्दा र एजेण्डामा चाहिँ नेपाल खरो रूपमा प्रस्तुत हुन सक्ला, बालिनजीले त्यो आँट गर्न सक्नुहोला त्यो सभामा?
6: त्यो त 100% गर्न सक्नुहुन्छ नि, त्यो त हामीमा कुनै रङ कुनै उहाँ यति मनको खुल्ला नेता हो कि हाम्रो चाहिँ गड गिफ्ट हुनुपर्छ, बालन जस्तो नेता पाउनु नै यो देशको भाग्यमानी हो र उहाँले गर्नुहुन्छ र यो उहाँले गरेर आइसकेपछि कस्तो के बोल्नुहुन्छ भने तपाईँहरूले पछि थाहा भइहाल्नुहुन्छ नि हजुर त्यसको बारेमा चाहिँ हामीलाई ढुक्क भएर बस्न अनुरोध गर्छु त्यसको
4: अब एउटा कुरा चाहिँ जस्तो अब नेपालले धेरै जलवायु परिवर्तनमा धेरै इनिसिएसन छैन होइन कार्बन उत्सर्जन नेपालले धेरै गरिरहेको छैन तर यसको चपेटामा परिरहेको पनि छ अन्तर्राष्ट्रिय समुदायसँग नेपाल अलिकति बलियो भएर आग्रह गर्नुपर्ने हो नि त होइन आफ्नो क्षतिपूर्तिका कुराहरूदेखि लिएर हरेक क्षेत्रमा चाहिँ नेपालको भूमिका त्यति प्रभावकारी चाहिँ देखिया छैन होइन पछिल्ला दिनहरूमा
6: पछिल्लो दिनमा छैन र अहिले यो सरकारको एक वर्ष पनि भएको छैन त्यो भएको कारणले चाहिँ यसमा चाहिँ त्यो भएर चाहिँ अहिले चाहिँ बाल्ने सरकार मन्त्रीज्यू चाहिँ अमेरिका जान लाग्नु भएको हो त्यो भएको कारणले चाहिँ त्यो चाहिँ अलिकति टाइम लाग्छ
4: देशमा रोजगारीको व्यवस्था हुन्छ रोजगारी सिर्जना हुन्छ मुलुक चाहिँ कायापलट हुन्छ देशमा सुशासन हुन्छ भ्रष्टाचारको अन्त्य हुन्छ केशव अधिकारीजी
6: होइन यो त्यसमा तपाईँहरू हामीले ढुक्क भएर बस्नुहोस् त्यसमा चाहिँ हामीले भ्रष्टाचार मुलुक भ्रष्टाचार चाहिँ अन्त्य गर्ने भनेको छ त्यसमा अहिले भर एक वर्ष पनि पुगेको छ होइन त्यसमा तपाईँहरूले धेरैजनाले चाहिँ महसुस गरिसक्नु भएको छ इभन तपाईँ आफै सोच्नु न हिजोको लाइसेन्स फाटमा जानुहोस् पासपोर्ट फाटमा जानुहोस् होइन कतिमा कस्तो कस्तो के थियो भनेर अब अहिले आएर चाहिँ दुई चार महिनामै यस्तो हुन्छ भने चाहिँ यस्तो हुन्छ भने चाहिँ लागेको छैन र यो हुँदैन
4: समस्या पनि त छ नि त होइन अब ग्यासहरूको लाइन व्यापक रूपमा छ बजारमा कालो बजारी छ सरकारले अनुगमन नियमन गर्न सकिरहेको छैन भन्ने पनि त स्थिति छ नि त तपाईँले हेरिरहनु भएको छ नि होइन अहिलेको पछि
6: हेरेको छु त मैले अहिले नेपालमै काठमाडौँमै छु कारणले चाहिँ कस्तो भने कोही बेलामा यसो भइपरि आउने जस्तो अहिले बाटो हो समस्याले गर्दाखेरि चाहिँ खास यो भएको हो अबको दुई चार दिनमा चाहिँ यो हुन्छ र जस्तै तपाईँको अब अस्ति हाम्रै मन्त्री तपाईँको सांसद बोलेको होइन विकास शब्द बोलेको कारणले गर्दाखेरि चाहिँ मन्त्रीले राजीनामा दिनुभयो
4: होइन
6: अनि त्यो भएको कारणले चाहिँ हिजोको र आजको परिस्थिति टोटली फरक छ त्यसमा चाहिँ अहिले जनताले बुझिसक्नु भएको छ र अहिले कतिले त हेर्नु त यही स्थिति चाहिँ हिजोको पहिलाको सरकारमा भएको भए कति कति ठाउँमा आगो बालेर कति ठाउँमा के भइसक्थ्यो भने अब अहिलेको यसमा चाहिँ त्यस्तो त भएको छैन नि किन कसरी भन्दाखेरि अहिले नेपाली जनताहरूले नै देखिसक्नु भएको छ नि
4: अब रवि र बालिनजीको सम्बन्ध रविजीसँग तपाईँ एकदमै निकट किनभने पार्टी स्थापना गर्दादेखि नै तपाईँहरूको चाहिँ त्यो किसिमको एउटा समझदारी मेजोरिटी जापानमा होस् वा नेपालमा होस् एकदम नजिक भएर कोर भएर काम गर्नुभयो अब अहिले उहाँहरू बीचको सम्बन्ध प्रधानमन्त्री र पार्टी सभापति बीचको सम्बन्धका विषयमा पनि निकै ठूला चर्चा परिचर्चा हुने गर्दछन् कस्तो छ अहिले
6: होइन यसमा हामीले नजिक टाढा भन्दा नि तपाईँको अरू बाहिर देख्नु र भित्र देख्नुमा टोटली फरक छ अब रविको एक धार रवि र बालनमा चाहिँ दुई धार भइसक्यो अब यिनीहरू छुट्छ यस्तो हुन्छ भन्ने हुने चाहिँ यो प्रतिपक्षका दुई चारजना नेताहरूले यो भ्रम फैलाएको छ तर खास यस्तो होइन यस्तो समाचारमा आएर नि मैले यो भन्न चाहिँ राम्रो त होइन तर पनि मैले चाहिँ के भन्छु भने हेर हामी जनताहरूले नजिकबाट चिनिसकेको छ बालन र रवि भनेको को हो भन्ने चाहिँ त्यो भएको कारणले चाहिँ तपाईँहरूले चाहिँ ढुक्क भएर बस्नुहोस् तपाईँहरू रवि र बालन को भन्ने जनताले चिनिसक्नु भएको छ र त्यो भएर नै अहिले यो बिटिआईको सरकार भएको होइन होला होइन र त्यो भएको कारणले चाहिँ हामीले दुई चारजनाले चाहिँ यो भन्यो त्यो भन्यो र यिनीहरू यस्तो है भन्ने चाहिँ भ्रममा नपरिदिनु होला
4: अब एउटा कुरा के छ भने यो पछिल्लो समय गृहमन्त्रीको अभिव्यक्ति र गृहमन्त्रीका स्टन्टको पनि निकै ठूलो आलोचना हुने गरिरहेको छ क्या केशवजी
6: होइन यसमा तपाईँहरूले हामीले यसरी बुझ्नुपर्छ तपाईँको हिजोको गृहमन्त्री र आजको गृहमन्त्रीमा धेरै फरक छ नि तपाईँको अहिले यस्तो यङ जेनेरेसनमा यस्तो भएको तपाईँको कस्तो भने हिजो तपाईँको आफैले मैले भन्दा मलाई भन्दा अझ हजुरलाई बढी राम्रो थाहा छ यस्तो पार्लियामेन्टमा हिजोको गृहमन्त्रीले चाहिँ तपाईँको चाहिँ इधर उधर भनेर कस्तो अमलाको भाउ लाएर कस्तो नराम्रो ओडहरू र त्यस्तो डाइरेक्ट एक अर्कामा प्रतिस्रोत उ गरेर त्यस्तो गर्यो भने अहिलेको गृहमन्त्रीले अब तपाईँ हेर्नुहोस् त हिजोको बारीमा उहाँ आफै जानुभएको छ फिल्ममा आफै खटेको छ आर्मी पुलिस लिएर तपाईँको दिन रात नगरी अब अस्ति तपाईँको चाहिँ दस आठ दस दिन पछि काठमाडौँ आएर उहाँ चिकित्सा भएर त एक दुई दिन हस्पिटल भर्नु भएको त्यो त हामीले नजिकबाट देखिया छ नि होइन हिजोको तिन मन्त्रीहरू भएको भए हो मन्त्री गर्ने काम त होइन होइन अरूले लाउँछ तर भयो नि उहाँ चाहिँ त्यस्तो मन त्यस्तो लयालु मन र दयालु मन त्यस्तो भएको कारणले तपाईँको उहाँ मात्र नभएर हाम्रो पार्टीमा अहिले जति पनि सांसद मन्त्रीहरू हुनुहुन्छ त्यसमा चाहिँ तपाईँको हो होला काम गर्दै जाँदा सानोतिनो मिस्टेक हुन्छ तर त्यस

0: स्वागत राम्रो हुन्छ जस्तो हजुरले मलाई सोध्नुभयो हिजोको अहिलेको यस्तो कम्प्लेन गरेर हिजोको यस्तो थियो आजको यस्तो छ भनिरहनु भएको तर त्यस्तो होइन हिजोको त तपाईँ हिजोको र आजको गर्नुहुन्छ नि तपाईँ हिजोको सबभन्दा ठुलो पार्टी एमाले काङ्ग्रेस माओवादी माओवादी भनेर अहिले पार्टी नै सिद्धियो अझ एमाले र काङ्ग्रेस त छ नि तपाईँ हिजोको एमाले र काङ्ग्रेसको अहिले सभापति को छ होइन अध्यक्ष को हो उहाँले नर्मल एउटा नर्मल जनताले थाहा भइसक्यो कि एउटा कुनै ठाउँमा पोलिटिक्स होइन त म राजनीति हुन्छ राजनीतिमा चुनावमा हार्यो भने तपाईँको त्यहाँ अध्यक्षले हार्यो भने अध्यक्ष पदबाटै राजीनामा दिने भन्ने एउटा नर्मल होइन र अझ उहाँहरू पार्टी नै अध्यक्षमै बसेर चाहिँ यो त्यो भनेर चाहिँ बसिरहेको त्यस्तो पार्टीसँग हामीले कम्पेयर गर्नु भनेर चाहिँ हामी नै मूर्ख हुन्छ त्यो भएर अब यसलाई चाहिँ दोहोऱ्याएर फेरि कुरा
1: अब जाँदा जाँदै तपाईँ अब पार्टी स्थापना गर्नका निम्ति लाग्नुभयो खट्नुभयो सक्रिय राजनीतिमा आउने केशव अधिकारीजी के छ तपाईँको चाहना चाहिँ
0: होइन यसमा छैन म त्यस्तो राजनीतिमा लागि मान्छे नै होइन र मेरो त्यस्तो मनस्थि पनि थिएन एउटा कस्तो भने मातृभूमि हो होइन त्यो भएको कारणले चाहिँ आफ्नो आमा बाउ र आफू जन्मेको कुन ठाउँबाट हो र मदल मदल ल्यान्ड गुजर मदल ल्यान्ड भन्छ होइन यसलाई चाहिँ हामीले कतिको इम्पोर्टेन्ट के हो भन्ने चाहिँ हामीले बुझ्नुपर्छ त्यो भएको कारणले चाहिँ मैले चाहिँ यो राजनीति भन्दा नि मैले आफूले सक्दो सहयोग गर्ने हो भन्ने भावनाले त्यही त्यसरी लागेको हो र म त्यो पार्टीमा चाहिँ मलाई यो पोस्टै चाहिन्छ म यो नै हुनुपर्छ भन्यो भने त तपाईँको चाहिँ सबैजनाले हिजोको राजनीति गरे जस्तै भयो नि राजनीति गर्छ पोस्ट आएछ पोस्ट आएछ होइन यो त्यो भन्ने चाहिँ त्यो हुने भएको कारणले त्यो भएर त हिजो त्यो भएर त हामी आएको तपाईँ हिजो तपाईँको एउटा पार्टीमा कुनै ठाउँमा भोटिङ गर्न जाँदाखेरि नै एउटा सांसदले नै विचार सडक खर्च गर्ने यस्तो त्यस्तो भनेर भन्नुभएर चाहिँ तपाईँको यो बिग्रेको हो त्यो भएको कारणले चाहिँ अब चाहिँ हामीले चाहिँ अहिले त म हिजो अस्ति ठाउँमा एउटा कार्यालयमा गएँ तपाईँको चाहिँ एकवटा फ्लाइटमा एउटा डोर मात्रै भएर त्यहाँको वाल फुटाउनुपर्छ भित्र बोइल हुन मतलब त्यहाँको बिचमा चाहिँ प्रत्येक रुममा त्यो प्राइभेट रुम हुन्छ त्यसलाई चाहिँ एक हप्तामा आइपुग्छु आइ काम भइरहेको थियो यसलाई चाहिँ किन्नलाई चाहिँ अझ हामीलाई एक दुई वर्ष लाग्छ त्यो भएको कारणले चाहिँ अब आजको भोलि नै होइन तपाईँको 35 वर्ष चलाउनु त के भयो त्यस्तो भएको छ भने अब हाम्रो 35 महिना पनि भएको त्यो भएको कारणले चाहिँ अलिकता धैर्य भएर बस्यो भने हामीले बोल्नु र भन्नु नि हामीले गरेर गर्छ तपाईँ अहिले तपाईँ आफै भनौँ न सिलसिलेमा माथि त अहिले कति बाटो हेर्नु 23 किनसिप भएर काम गरिरहेको छ नेपाल आर्मी पुलिसहरूले अहिले तपाईँको ती पनि दुई चारजना नेताले त्यही इनिसिएटिभ
1: भइसकेको छ
0: तपाईँको हिजो अस्ति तपाईँको हेर्नुहोस् त अहिले 3 सिट भएर आर्मी पुलिसहरूले काम जातारात काम गरिरहेको छ अहिले पछि भइरहेको छ अहिले कुल ठाउँ ठाउँमा चाहिँ अबको 1-1.5 महिनाभित्रमा सरकारले चाहिँ सबै ठाउँमा चाहिँ सँगसँग बाटो जोड्ने र पुल जोड्ने सबै चाहिँ भित्रबाट चाहिँ एकदम प्रयास यसरी काम गर्नमा पनि तपाईँको दुई चारजनाले चाहिँ यहाँ आर्मीले पुलिसले चाहिँ यसरी राजमार्ग रातै खाइदिएर यस्तो भयो भने चाहिँ तपाईँको समाचारमै आइरहेको छ त्यो भएको कारणले उहाँहरूको मन कति दुष्ट होला अब ध्यानै लेखेकोसम्म आफ्नो ध्यानै नभनिकन होइन त्यसरी चाहिँ खटिर रात दिन त्यसरी खट्दाखेरि नै चाहिँ त्यस्तो भन्दाखेरि चाहिँ कस्तो सोच्छ होला हाम्रो देश समाज कस्तो छ होला होइन त्यो भएको कारणले चाहिँ हामी त्यतिपट्टि गइरहन राम्रो हुँदैन हामीले चाहिँ
1: हुनुहुन्थ्यो राष्ट्रिय स्वतन्त्र पार्टीका नेता केशव अधिकारी आदरणीय श्रोता नेपाली बहसको समय आजका लागि सकिएको छ खेमबम बिदा चाहन्छु नमस्कार।

साथीबाट फुड प्रोडक्टका उत्पादनहरू भुजिया दालमोट मटर फ्राई चिप्सको सफलतापछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन शुरू गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाउ सधैँ रमाउ। साथीबाट फुड प्रोडक्ट सुन्दर रहेछ 9 बुधबारे मोरङ प्रोपराइटर रमन कार्की।

कम्प्युटर बिक्री गर्ने सिकाउने अनि मर्मत गर्ने नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेशन सेन्टर हो नि यो सिपिएनमा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोतम बिक्री हालेमा घरमा बिग्रियो घरमै बैङ्कमै अब स्कुल अफिस जुनसुकै संस्थामा बिग्रियो त्यही आएर बनाउने सुविधा पनि छ झुसे इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि पो जोडिन्छ त हौ तालो बेतालमा हिँडेर फेरि दुःख पाइएला नि झुसी अब यो फोन नम्बर 021-545-787 98-420-35-541 भयो गुड भेरी गुड भेरी गुड

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुजैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-972 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुशैलीद्वारा जनहितमा जारी।

साथीभरा फूड प्रोडक्ट का उत्पादनहरू भुजिया दालमोठ मटर फ्राई चिप्स को सफलता पछि चाँदनी भुजियाले मीठो स्वादमा पालक पनीर को पनि उत्पादन शुरू गरी बजारमा ल्याइसकेको छ। तपाई हाम्रो शहरमा उत्पादन भएको पालक पनीर खाऊ सधैं रमाउ। साथीभरा फूड प्रोडक्ट सुन्दर रहेछ 9 बुधबारे मोरङ प्रोप्राइटर रमन कार्की।

जे जस्ती मायालाई भेटे जस्तै लाग्यो मन की मेरी प्यारीलाई रोजे जस्तै लाग्यो रोजे जस्ती मायालाई भेटे जस्तै लाग्यो मन की मेरी प्यारीलाई रोजे जस्तै

अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्ज मा जन मनको बोली रेडियो सुसैली।

साथीभरा फूड प्रोडक्ट का उत्पादनहरू भुजिया दालमोट मटर फ्राई चिप्सको सफलतापछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन शुरू गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाऊ सधैँ रमाऊ। साथीभरा फूड प्रोडक्ट सुन्दर रहेछ 9 बुधबारे मोरङ प्रोप्राइटर रमन कार्की।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।

पवित्र जल सुन्दर हरैचा एघारा बेलैपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौ। आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौं। सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल, पानी जीवनका लागि हो भने सम्झौता किन। सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा एघारा बेलैपुर मोरङ। मोबाइल नम्बर 9841184444 9810543553। पवित्र जल भएपछि म त ढुक्क छु, तपाईं नि।

0: स्थानीय परिवेश स्वस्थ मनोरंजन अनि तपाईको आफ्नै आवाज यो हो जनमनकै बोली रेडियो सुसेली 106.3 मेगाहर्ज
1: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हरिच दमकल

असम्बाइ र गएको दुई महिना बाद जहिले हेर्यो बाहिर गुन्थे छैन घरमा बाद असम्बाइ र गएको दुई महिना बाद जहिले हेर्यो बाहिर गुन्थे छैन घरमा बाद उनलाई भयो छटपटी हामीलाई भोक प्यास राम्री राम्री तरुणीको सबलाई लाग्छ आशा उनलाई भयो छटपटी हामीलाई भोक प्यास।

自分のマイでロジャクティミパケコプールハウス

तिमलाई कठै बारी किन खोज्छौ जोरी लान्छु अब तानेर।

What? अनौ हलो समय बाँझो खान्छ कमाई हिउँद वर्षा भरि जोत्छ यसै गरी।

टक टक टक टक टक टक टक रे हो यति का दिन गयो बसेर के भयो काम गर्ने दिन सबै भाइ हिँड

0: होइना ए संगिनी हो जम्ने हैन त नाच
1: जम्न त पर्ने त हो त नि खै रे यहाँ याउबेको केटाहरु
2: ए हामीलाई त मान्छे नै पनि नदेखेको तिरो गरेर नाच्दछौ दरबार कसो जिताओ
3: हो हो
0: गाडी पर्ला।

0: लम्बा मिठो अनि स्वादिलो कोलेस्ट्रोल फ्री शुद्ध सेलो सनफ्लावर तेलमा पकाएको परिकारको मजा नै अर्को।
1: नाचा पलायो त उठान त यस्तो सफा गरिदिएको पड्गायो
2: कसले
1: ऊ त्यसले
2: हिँड्न त हामी पनि पड्काइदिउँ।

गोप्य कुरा तिम्रो मात्र होइन हाम्रो पनि छ। म तिमीलाई लिन आएको, जान्छौ नि है।

0: দাদা বৌজি লগে তো
1: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
2: के भयो बोला दाइ के गुनगुनाइरहेको
1: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
2: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
1: यति सजिलै
2: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
3: Entertaining the nation.

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुजैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरैचा दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-972 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुशैलीद्वारा जनहितमा जारी

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: रेडियो सुसेली 106.3 मेगाहर्ज
1: सुकुना प्रवाह सुकुना प्रवाह
2: नमस्कार। रेडियो कार्यक्रम सुकुना प्रवाह सुनेर बस्नुभएका सम्पूर्ण श्रोता साथीहरूमा सदाझै आज पनि कार्यक्रम सुकुना प्रवाह लिएर तपाईहरू सामु म गंगा दियाले उपस्थित भइसकेको छु। जति पनि श्रोता साथीहरू रेडियो कार्यक्रम सुकुना प्रवाह सुनेर बस्नु भएको छ यहाँहरूलाई हृदयदेखि नै हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु। प्रविधि कक्षमा रहेर साथ दिइरहनु भएको छ सर गणेश मिश्रले र तपाई सम्पूर्ण श्रोता साथीहरूले सुनेर साथ दिइरहनु भएको छ। श्रोता कार्यक्रम सुकुना प्रवाह सुन्नको लागि रेडियो सुसिली एफएम 106.3 मेगाहर्जको माध्यमबाट प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ भने अनलाइनको माध्यम हाम्रो पात्रो एप्लिकेशनबाट पनि www.suseliefm.com लगइन गरेर प्रत्यक्ष रूपमा विश्वभर एकैसाथ सुन्न सक्नुहुनेछ। त्यसै गरी कार्यक्रम सुकुना प्रवाहलाई चाहिँ धनकुटामा रहेको धनकुटा एफएम 106.2 मेगाहर्जबाट शनिबार साँझ 5 बजे र संखुवा सभामा रहेको नयाँ अभियान एफएम 99 मेगाहर्जबाट पनि साँझ 8:30 बजेबाट प्रसारण गर्दै आउनु भएको छ। जो जो साथीहरूले सुसेली एफएमको माध्यमबाट सुन्न सक्नुहुन्न उहाँहरूले चाहिँ नयाँ अभियान एफएम 99 मेगाहर्ज र धनकुटा एफएमबाट पनि प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ। श्रोता सधैँ आजको विषयमा पनि हामी हजुरहरू सामु उपस्थित भइसकेका छौं। अब त गर्मीको समय पनि लगभग आदि भागतिर आइसकेको छ। हजुरहरूकोतिर कस्तो मौसम छ? विराट चोकतिर चाहिँ गर्मी नै छ यतिखेर पनि। अहिलेको समय बाढ़ी पहिरो चलिरहेको छ। हजुरहरू जहाँ जहाँ जस्तो जस्तो अवस्थामा हुनुहुन्छ एकदमै सुरक्षित रहनुहोला पनि म भन्न चाहन्छु। यहाँहरूले अहिलेको समयमा के गर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ? आशा छ अन्तिमसम्म सुनेर साथ दिनु नै हुनेछ। हाम्रो कार्यक्रममा के आउँछ भनेर त हजुरहरूलाई थाहा नै छ। सुकुना बहुमुखी क्याम्पसमै भएका विभिन्न गतिविधिहरू, त्यहाँ भएका विद्यार्थीहरू, शिक्षकहरू र त्यहाँको वातावरणको बारेमा हामी कार्यक्रममा समावेश गरेर ल्याउने गरेका छौं। हजुरहरू सबैलाई थाहा नै छ आजको विषयमा पनि हामीले फरक फर्मेटका साथमा उपस्थित भइसकेका छौं। आज हामीसँग सुकुना बहुमुखी क्याम्पसमै अध्ययनरत जो चाहिँ केही समय अगाडि मात्रै आएको बीआईसीटी फर्स्ट सेमेस्टरको रिजल्टमा उत्कृष्ट अंक ल्याएर क्याम्पसकै टपर बन्न सफल मनिष बजगाई हुनुहुन्छ। उहाँले चाहिँ 3.52 एसजीपीए ल्याएर उत्कृष्ट अंक प्राप्त गर्नुभएको छ। हजुरहरूलाई जानकारी गराउँछु। आजको अतिथि उहाँ नै हुनुहुन्छ, उहाँसँगकै कुराकानी रहनेछ। हामीले सदा चाहिँ आज पनि कार्यक्रम सुकुना प्रवाहमा सुकुना गतिविधि प्रसारण गर्नु नै पर्ने हुन्छ। अहिलेको लागि सुकुना गतिविधि सुनौ, त्यसपछि हामी उहाँसँगको कुराकानी लिएर उपस्थित हुने नै छौं।
3: हालचालका साथमा म गीता खत्रीको नमस्कार। अब शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट। मानव वन्यजन्तु द्वन्द न्यूनीकरण सम्बन्धी अन्तर्क्रिया सम्पन्न। 10 लाखको छात्रवृत्ति अक्षयको स्थापना। छात्रवृत्तिका लागि आवेदन फारम भर्ने सूचना। सुकुना बहुमुखी क्याम्पसलाई उत्कृष्ट सफलता प्राप्त। क्याम्पसका समस्या र समाधान बारे छलफल सम्पन्न। अब खबर विस्तारमा। सुकुना बहुमुखी क्याम्पसको आयोजनामा मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। मोरङको सुन्दर हनेचा 10 स्थित चण्डेश्वरी विद्यालयमा विद्यार्थी तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो। सुकुना बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख अर्जुनराज अधिकारी र सहायक क्याम्पस प्रमुख बलराम पोखरेलको सहभागितामा आयोजित सो कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमक राईले गर्नुभएको थियो भने प्रमुख अतिथि सुन्दर हनेचा नगरपालिका नगर प्रमुख केदार प्रसाद गुडागाईले गर्नुभयो। कार्यक्रमको सहजीकरण र प्रस्तुतिकरण सुकुना क्याम्पस प्राणीशास्त्र विभागका सदस्य डाक्टर दिव्यराज दाहालले गर्नुभयो। कार्यक्रममा हात्ती सर्प जस्ता वन्यजन्तुबाट जोगिने उपाय र संरक्षणका विषयमा छलफल सम्पन्न भएको छ। यमबुद्ध फाउण्डेशनले स्वर्गीय अनिल अधिकारी यमबुद्धको स्मृतिमा सुकुना बहुमुखी क्याम्पस सुन्दर रैचामा यमबुद्ध छात्रवृत्ति अक्षय कोष स्थापना गरेको छ। फाउण्डेशनका अध्यक्ष अम्बिका प्रसाद अधिकारी र कोषाध्यक्ष उर्मिला अधिकारीले क्याम्पसमा आयोजित एक समारोहबीच क्याम्पस संचालक समितिका अध्यक्ष सुरेन्द्र बहादुर थापा र क्याम्पस प्रमुख अर्जुनराज अधिकारीलाई 10 लाखको बैंक चेक हस्तान्तरण गर्नुभएको छ। सो फाउन्डेशनले आगामी दिनमा अक्षय कोषलाई क्रमशः वृद्धि गर्दै लैजाने नीति रहेको बताएको छ। कोषबाट प्राप्त रकमले आर्थिक रूपमा कमजोर तथा प्रतिभाशाली विद्यार्थीको अध्ययनमा सहयोग पुग्ने विश्वास गरिएको छ। सुकुना बहुमुखी क्याम्पसको 20 औं परिषदको बैठकको अवसरमा वितरण गर्ने छात्रवृत्तिका लागि विद्यार्थीहरूले आवेदन फारम भर्ने सूचना सार्वजनिक गरिएको छ। आवश्यक प्रक्रिया सहित रितपूर्वक आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल भदौ 26 गतेसम्म रहेको छ। आईसीसी इनोभेक्स 4.0 कार्यक्रममा सुकुना बहुमुखी क्याम्पसको उत्कृष्टता हासिल भई दोस्रो स्थान प्राप्त भएको छ। इटरी इन्टरनेशनल कलेज सुन्दरहरेचा मोरङमा आयोजित सो कार्यक्रममा बीबीएस कार्यक्रमका विद्यार्थीहरू अर्चना रिजाल, विवेक भट्टराई, रितिका ढकाल र सलिना नेउपानेले सृजनशील र उत्कृष्ट प्रस्तुति दिएर सफलता हासिल गरेका थिए। सो कार्यक्रम प्रतियोगितामा सिन्धुली, धरान, विराटनगर, दमक, वृद्धामठ, इटहरी र सुन्दरहरेचाका 13 वटा क्याम्पसका विद्यार्थी सहभागी भएका थिए। सो अवसरमा क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले विद्यार्थीहरूलाई बधाई दिँदै आगामी दिनमा पनि यस्ता सृजनात्मक तथा प्रतिस्पर्धात्मक कार्यक्रममा अझ सक्रिय सहभागिता जनाएर उत्कृष्ट स्थान हासिल गर्ने र सुकुना क्याम्पसले पनि यस्ता कार्यक्रम आयोजना गर्ने बताउनुभयो। सुकुना बहुमुखी क्याम्पस मोरङमा त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र कोशी प्रदेशका सामुदायिक तथा आंगी क्याम्पसका क्याम्पस प्रमुख एवं संचालक समितिका पदाधिकारीहरूबीच मिति 2083 साल भदौ 19 गते शुक्रबार छलफल तथा अन्तर्क्रिया सम्पन्न भयो। सुकुना बहुमुखी क्याम्पसमा सम्पन्न सो कार्यक्रममा त्रिविका नवनियुक्त उपकुलपति प्राध्यापक डाक्टर भोला थापा, परीक्षा नियन्त्रण कार्यालय बल्खुका नियन्त्रक प्राध्यापक डाक्टर लक्ष्मण पौडेल, क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगरका प्रमुख प्राध्यापक डाक्टर गोविन्द गुरागाईले कोशी प्रदेशका विभिन्न क्याम्पसका व्यक्तिहरूसँग क्याम्पसका समस्या र समाधानका विषयमा सघन छलफल गर्नुभएको छ। सुकुना बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष सुरेन्द्र बहादुर थापाको अध्यक्षतामा क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा मेची क्याम्पस, महेन्द्र मोरङ क्याम्पस, नर्सिङ क्याम्पस विराटनगर, जनता क्याम्पस इटहरी, पथरी क्याम्पस आदि सहभागी भएका थिए। सो कार्यक्रममा सुन्दरहरेचाका नगर प्रमुख केदार प्रसाद गुरागाईले स्थानीय तहले त्रिविलाई सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ। उपकुलपति प्राध्यापक डाक्टर भोला थापाले त्रिविमा भएका विकृति र विसंगतिहरू हटाएर क्याम्पस मैत्री वातावरण बनाउन कार्य गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो। आजका लागि सुकुना हालचाल यति नै। हवस् त, धन्यवाद।
2: श्रोता, तपाईँले भर्खरै सुकुना गतिविधि सुनिसक्नु भएको छ। मैले अघि पनि हजुरहरूलाई जानकारी गराइ नै हाले, आज हामीसँग सुकुना बहुमुखी क्याम्पस अहिले चाहिँ बीआईसीटी सेकेन्ड सेमिस्टरमा अध्ययनरत विद्यार्थी हुनुहुन्छ र उहाँकै कुराकानी अब हजुरको माझमा ल्याउनेछौ। म ढिला नगरी उहाँलाई नै स्वागत गर्नतर्फ लाग्छु। नमस्कार, यहाँलाई हाम्रो कार्यक्रम सुकुना प्रवाहको तर्फबाट हार्दिक स्वागत छ। सर्वप्रथम त उत्कृष्ट नतिजा हासिल गरे, कलेजको नाम उच्च राख्नु भएकोमा धेरै धेरै बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु। आजको कुराकानी मार्फत हामी तपाईँको सफलताको यात्राबारे जान्नेछौ र तपाईँको अनुभवबाट अन्य विद्यार्थीहरूले पनि केही सिकुन् भन्ने हाम्रो उद्देश्य हो। त्यसैले शुरू गरौं तपाईँको सफलताको यात्राबाट। सबैभन्दा पहिला आफ्नो छोटो परिचय र आफ्नो शैक्षिक उपलब्धिबारे श्रोताहरूलाई बताइदिनुहोस् न।
4: धन्यवाद। मलाई पनि यस कार्यक्रममा आफ्नो अनुभव र विचार राख्ने अवसर दिनुभएकोमा धेरै धेरै खुसी लागेको छ। सुकुना प्रवाह कार्यक्रम सहभागी हुन पाउँदा निकै नै राम्रो लागेको छ। मेरो नाम चाहिँ मनिष बजगाई र म हाल अहिले सुन्दराजा 10 स्थित खोर्सानीमा बसोबास गर्दै आइरहेको छु र अहिले चाहिँ मैले यो मेरो शैक्षिक उपलब्धिमा चाहिँ यो बीआईसीटीको फर्स्ट सेमिस्टरमा चाहिँ मैले 3.52 जीपीए ल्याएर क्लासमा म र मेरो एउटा साथी मनदीप थापा हामी दुईजना टप गरेका छौँ।
2: हुन्छ, अब तपाईँको यो सफलताको यात्राबारे केही कुरा गरौं। तपाईँलाई यो उपलब्धि हासिल गर्न सबैभन्दा बढी प्रेरणा के कुराले दियो?
4: मलाई चाहिँ यो नयाँ यो टेक नयाँ इनोभेसनहरू गर्ने यो जस ओल्ड भएमा अहिले जुन लहर चलिरहेको छ यसमा चाहिँ मलाई यो प्रोग्रामिङहरू के कसरी गर्ने भन्ने एउटा जिज्ञासा भयो र यही प्रोग्रामिङहरू सम्बन्धी मलाई ज्ञान सिक्नको लागि गर्दाखेरि मैले आइटी पनि लिएँ र यही आइटीमै डिपेन्ड भएर अघि बढ्दाखेरि मलाई यही आइटीकै विभिन्न फिल्डहरूले चाहिँ मलाई एकदम प्रेरणा गरेर म जस यो रिजल्टसम्म हासिल गर्न सफल भएँ।
2: हजुरले क्याम्पसमा चाहिँ कहिलेदेखि अध्ययन गर्न थाल्नुभएको, प्लस टू कहाँदेखि पढ्नु भएको थियो?
4: मैले चाहिँ प्लस टू खोर्सानी सुन्दा छ दसमा रहेको सिद्धार्थ सेकेन्डरी स्कुलबाट मैले प्लस टू इक्जाम त्यहाँबाट क्लियर गरेँ र त्यसपछि म यता सुकुना बहुमुखी क्याम्पसमा जोइन भएँ।
2: भनेपछि हजुरले सुकुना बहुमुखी क्याम्पसमा जोइन भएको त धेरै भएको छैन, तर पनि हजुरले यसरी क्याम्पसमा आएपछि पहिलो वर्षमा नै उत्कृष्ट नतिजा हासिल गरेर क्याम्पस के टप गर्न सफल हुनुभएको छ होइन, यो चाहिँ सबैजनाले आफूले पनि फर्स्ट हो भन्ने सबैजनाको चाहना त हुन्छ नि त, यो कुरा चाहिँ हजुरले नै हासिल गर्नुभयो, त्यसको लागि चाहिँ के गर्नुपर्ने रहेछ?
4: यसको लागि त कस्तो भन्दाखेरि आफूले आफ्नो विषय नै, मैले चाहिँ कस्तो भन्दाखेरि मेरो मनपर्ने विषय नै रोजेपछि है सुरुमा त आफूले के पढ्ने भन्ने र आफूलाई मनपर्ने विषय पढ्नु पर्यो। सर्वप्रथम त आफूलाई मन नलागेको विषय जबरजस्ती अर्को कारणले पढ्यो भने राम्रो रिजल्ट आउन सक्दैन। यदि आफूलाई नै इन्ट्रेस्ट छ भने चाहिँ आफ्नै फिल्डमा इन्ट्रेस्ट भएपछि आफै आफ्नै हामीलाई पढ्न मन लाग्ने यस्तो हुन्छ। र मैले चाहिँ कस्तो भन्दाखेरि मेरो जम्मा छवटा विषय छ र यो छवटा विषयलाई चाहिँ मैले बिहान बेलुका गरेर जम्मा तीन घन्टा समय छुटाएर चाहिँ धेर पनि होइन जम्मा तीन घन्टा समय छुटाएर चाहिँ सबै सब्जेक्टलाई अध्ययन गरे र सबै विषयलाई अध्ययन गर्दै जाँदाखेरि चाहिँ सबै विषय मिलाएर पढ्यो भने चाहिँ जे होस् राम्रै नतिजा आउँदो रहेछ भन्ने हो। अब फर्स्ट नै हुनुपर्छ भन्ने चाहिँ होइन मेरो धारणा चाहिँ, हामीले के कुरा कतिको हामीले सिकाइ उपलब्धिहरू हासिल गर्छौँ भन्ने हो, किनभने खास मेन कुरा भनेको हामी सिक्ने हो र त्यही नै हो। अब सिकाइ नै ठुलो कुरो हो, फर्स्ट सेकेन्ड त त्यो आफै आफ्नै भइहाल्दो रहेछ, तर जे सिकाइ नै महत्त्व अलिक फर्स्ट हुनु भन्दा जस्तो लाग्छ मलाई चाहिँ। यो फर्स्ट हुनुमा चाहिँ मलाई चाहिँ एकदमै खुसी पनि लागेको छ। अब म दोस्रो तेस्रो हुने मेरो साथीहरू पनि थोरै धेरै अङ्कले त होइन पोइन्ट टूले दोस्रो तेस्रो हुनुभएको छ, यही नै हुन चाहिँ हामी सबैजना फर्स्ट नै हौँ हुन चाहिँ त्यही नै हो।
2: हजुर पक्कै पनि यो हामीले फर्स्ट हुन्छु नै भनेर सोचेको त हुँदैन, तर आफूले गर्दै जाँदा आफ्नो पढाइ अनुसार होइन टपर नै भइदो रहेछ कहिलेकाहीँ।
4: हजुर हजुर, यो चाहिँ मैले चाहिँ एक्सपेक्ट गरेर म टप नै हुन्छु भन्ने हिसाबले पनि मैले त्यस्तरी गरेर पुरै त्यो बिहान बेलुकै धाएर रट्टा मारेर गरेर पनि त्यसरी त पढेको थिइनँ, त्यसरी गरेको पनि होइन। हुन चाहिँ मैले के कस्तो बुझेर एक्जाममा चाहिँ यस एन्सरहरू चाहिँ कसरी लेख्ने भन्ने तरिकाले म गएँ र एन्सर लेख्ने तरिकाले पनि अलिक एन्सरहरू लेख्ने तरिकाले गर्दा मार्क्स पाइने हुन्छ र मैले त्यो एन्सर लेख्ने तरिकालाई अलिक फलो गरेर चाहिँ त्यही अनुसारले एन्सरहरू लेखेँ र त्यसले गर्दाखेरि नि मेरो कति अलिक धेरै नम्बर आयो कि अरू साथीहरूको भन्दाखेरि जस्तो मलाई चाहिँ फिल भएको छ हुन चाहिँ।
2: हजुर हजुरले आफ्नो मनपर्ने विषय त चुज गर्नुभयो होइन, तर कतिपय कुराहरू चाहिँ पहिलादेखि नै पढ्दै आएका हुन्छौँ, केही केही कुरा दोहोरिएको हुन्छ र सजिलो हुन्छ र कतिपय नयाँ कुराहरू हुन्छन् नि त, अनि त्यस्ता कठिन विषयहरूलाई चाहिँ कसरी म्यानेज गर्नुभयो हजुरले?
4: यस्तो त यो फर्स्ट सेमिस्टरमा चाहिँ लगभग सबै नै अलिकति त्यति धेरै गाह्रो खालको विषय कुनै पनि थिएन है। हाम्रो लागि नयाँ भनेको चाहिँ मेरो लागि चाहिँ नयाँ के थियो भन्दाखेरि एजुकेसन थियो, किनभने इङ्ग्लिस नेपाली हामीले पढ्दै नै आएको थियौँ र अर्को विषय भनेको कम्प्युटर आइआइटी थियो, त्यो पनि लगभग 11-12 हामीले धेरै नै पढिसकेको थियौँ, त्यसले गर्दा हामीलाई धेरै हेल्प गर प्रोग्रामिङहरू पनि जियोस् 11-12सँगै रिलेटेड अलिक धेरै नै अलिकति त्यति धेरै भाषा थिएन तर जियोस् त्यही अनुसारकै थियो। र यो एजुकेसनमा चाहिँ कस्तो थियो भन्दाखेरि एजुकेसन चाहिँ अलिकति नयाँ विषय भयो हामीलाई, पढ्दाखेरि छिटो बुझिने तर के अरे एन्सरहरू लेखे अनुसारको चाहिँ मार्क्सहरू नपाउने रहेछ यो एजुकेसनमा चाहिँ, र यसले गर्दाखेरि चाहिँ के भयो भन्दाखेरि कहीँ कतै एजुकेसन चाहिँ अलिकति गाह्रो हो कि पढ्न, यसले गर्दा अरू सब्जेक्टलाई पनि असर गर्छ कि रिजल्टमा असर गर्छ कि जस्तो चाहिँ फिल भएको थियो एजुकेसनबाट। र त्यस्तो फर्स्ट सेमेस्टरमा चाहिँ डराइहाल्ने खालको सब्जेक्ट चाहिँ थिएन।
2: पढाइको क्रममा शिक्षकहरूको सहयोग चाहिँ कतिको महत्व पुर्याउने रहेछ?
4: पढाइहरूमा चाहिँ शिक्षकको महत्व त चाहिन्छ नै, किनभने शिक्षक बिना हामी पुरै त्यो अब खाली पाना जस्तै त हो। शिक्षकहरूले अलिअलि सहयोगहरू गर्नुहुन्छ, हामीले आफै त्यो भर्दै जानु पर्यो, त्यही नै हो। शिक्षकहरूको ठुलो भूमिका हुन्छ हाम्रो पढाइमा चाहिँ, शिक्षकले जस्तो मार्ग देखाउनुहुन्छ हामी त्यही अनुसारले पनि हामी अघि बढ्नुपर्ने हुन्छ र शिक्षकहरूले प्रायः जस्तो राम्रै मार्ग देखाउनुहुन्छ, गलत मार्ग देखाउनुहुन्न, त्यही नै हो।
2: यसमा कलेजको वातावरणले चाहिँ कतिको प्रभाव पार्ने रहेछ आफ्नो पढाइमा?
4: कलेजको वातावरण चाहिँ कस्तो भन्दाखेरि हामी चाहिँ बिहान कलेज गएपछि सकेपछि हाम्रो त बेलवाइज हाम्रो चाहिँ एटेन्डेन्स हुन्छ र हामी सबै प्रायः जस्तो क्लासमै बस्नु पर्ने हुन्छ र एक दिन दुई दिन एब्सेन्ट भयो भने चाहिँ हामीलाई कलेजबाट घरमा फोन आउँछ। र कस्तो भन्दाखेरि हामी एउटा क्लासमा धेरैजना साथीहरू भएपछि कस्तो छौँ भन्दाखेरि टिचरहरूले पढाउनुहुन्छ, पढाएपछि तलमाथि केही नबुझिहाल्यौँ भने टिचरहरूलाई हामी सोधेर सर म्यामहरूसँग हामी कोर्डिनेसन गरेर म्याम सर हामीले यस्तो चाहिँ भयो अलिक यस्तो बुझिएन भन्दै सर म्यामले एकदम ल ठिकै छ म सिकाइदिन्छु म बुझाइदिन्छु भन्ने तरिकाले हामीलाई सिकाइदिनुहुन्छ। त्यस्तो खालको वातावरण हुन्छ र साथीहरूले पनि कहिलेकाहीँ एब्सेन्ट भएको बेलामा साथी मलाई यो नोट दिनु न यो नोट यस्तो गरिदिनु न भन्दाखेरि साथीहरूले हुन्छ म पठाइदिन्छु हेल्प गरिदिन्छु र के बुझ्नु भएको छैन म बुझाइदिन्छु भन्ने तरिकाले साथीहरूले पनि हामीलाई त्यसरी नै हामी जस त्यस्तै छ भनौँ न हाम्रो क्लासमा चाहिँ पुरै एक दिन एकजना एब्सेन्ट भए पनि छेउमा बस्ने साथीले नोट पठाइदिने र बुझाइदिने हामी चाहिँ यस्तो गर्छौँ किनभने पढाइमा कसैको पनि एक दिन एब्सेन्ट हुँदाखेरि असर नहोस् भन्ने हाम्रो धारणा छ र त्यही अनुसारले हामी चाहिँ क्लासमा अगाडि बढ्छौँ र यही अनुसारले गर्दाखेरि हाम्रो चाहिँ एकदमै राम्रो एकअर्काबीच हाम्रो राम्रो सम्बन्ध र सहयोग हामी गर्ने गर्छौँ।
2: हजुर पक्कै पनि विद्यार्थी विद्यार्थीहरू बीचको सम्बन्ध पनि एकदमै राम्रो रहेछ है। उत्कृष्ट बन्नको लागि त होइन साथीहरूसँग प्रतिस्पर्धा जस्तो हुन्छ नि त हुन चाहिँ आफूले गरिएको त हेर्दैन तर त्यो अङ्कको हिसाबले पनि प्रतिस्पर्धा त हुन्छ नि त एक त त्यो कुरालाई ब्यालेन्स गर्न चाहिँ कसरी पढ्नुपर्ने रहेछ।
4: यस्तो छ अब हामी चाहिँ कस्तो छौँ भन्दाखेरि हामी पढ्ने हामी रिजल्ट चाहिँ हामी खोज्दैनौँ है हामी मिहिनेत गर्छौँ फल खोज्दैनौँ साथीहरू चाहिँ कस्तो छौँ भन्दाखेरि पढ्ने गर्ने टास्कहरू कम्प्लिट गर्ने र यति गर्नै सक्यो हाम्रो रिजल्टलाई हेर्ने कुर्ने पर्खिने कति अङ्क आयो तैँले मलाई जितिस् म तँलाई जितिनँ यस्तो टाइपको हाम्रो कुरा होइन है हाम्रो त्यही नै हो हाम्रो तर त्यसले जस हाम्रो यस्तो सम्बन्ध भएको कारणले गर्दा चाहिँ हाम्रो साथी बिच चाहिँ हाम्रो जस तलमाथि हाम्रो सम्बन्धहरू अहिलेसम्म भएको छैन र सम्बन्धहरू पनि राम्रै नै छ यस्तो असरहरू केही नै भएको चाहिँ छैन हामी बिच।
2: हजुर एकदमै राम्रो रहेछ। इक्जामको अगाडि मात्रै पढ्ने हुन्छ होइन कतिपय विद्यार्थीको बानी चाहिँ ठ्याक्कै इक्जाम आउने अघिल्लो दिनतिर चाहिँ दिन रात नभनी पढ्ने अरू बेला चाहिँ पढ्दै नपढ्ने हुन्छ होइन अनि हजुरले चाहिँ कसरी पढ्नुहुन्थ्यो।
4: यस्तो थियो म चाहिँ कस्तो भन्दाखेरि म चाहिँ पार्ट टाइम कामहरू गर्छु अनि म बिहान 6 बजीदेखि 10 बजीसम्म कलेजमा हुन्छु र प्लस म बेलुका 4 बजीसम्म अर्को काम गर्छु त्यसपछि मेरो यता घरमै अलिअलि घरेसी कामहरू गर्दा ओर्दा बेलुका खाना ओर्दा टाइम पढ्ने टाइम त त्यति धेरै त छैन ममा तर म चाहिँ बिहानको 4 बजीदेखि 5:30 बजीसम्म 1.5 घन्टा र यता बेलुका खाना खाएपछि 1.5 घन्टा सबै सब्जेक्टलाई आधी घन्टा राखेर पढ्ने गर्छु र कहिलेकाहीँ त छुट्टिहाल्छ एक दुई दिन 3-4 दिन त छुट्टी नै हाल्छ तर निरन्तर पढ्दाखेरि चाहिँ अलिकति सजिलो भयो मलाई जस यो इक्जाममा पनि र यो इक्जामको अघि मात्र पढेर सबै राम्रो अङ्कहरू हासिल गर्न चाहिँ अलिक गाह्रो नै हुन्छ त्यही नै हो मिहिनेत गरेर मैले चाहिँ बिहान 1.5 घन्टा र बेलुका 1.5 घन्टा पढेँ यसले गर्दा पनि रिजल्ट राम्रै आयो भनौँ न।
2: हजुर पक्कै पनि हजुरको विचारमा चाहिँ हजुरले गरे अनुसार चाहिँ पढ्नको लागि एकैचोटि पढेको पढे गरेर भएन अलिअलि टाइम निकालेर भए पनि कन्टिन्यू चाहिँ गर्नु पर्यो
4: 2-3 घन्टा मात्र दिँदा पनि पुग्छ।
2: हजुर अनि आफूले बनाउने नोट हुन्छ बुकहरू हुन्छ होइन अनि त्यस्तै गरी अहिले त इन्टरनेटहरूबाट पनि पढ्ने गरिन्छ हजुरले चाहिँ केलाई बढी प्राथमिकता दिनुहुन्थ्यो।
4: हाम्रो चाहिँ लाइब्रेरीबाट 3 बुक मात्र निकाल्ने भएको कारणले गर्दाखेरि 3 बुक मेन सब्जेक्ट मैले लिए बाँकी रहेको सब्जेक्ट चाहिँ हामीले इन्टरनेटमा पाइन्छ नोट साइट भन्ने हामीले चाहिँ त्यहीँबाट बाँकी रहेको 3 विषयलाई चाहिँ लियौँ र हाम्रो प्रायः जस्तो हाम्रो फर्स्ट सेमिस्टरमा हामीले कम्प्लिटली सबै सब्जेक्टको हामीले नोट बनाएको थियौँ त्यसले गर्दा चाहिँ पढ्न चाहिँ निकै धेरै सजिलो भयो किनभने लेसन वाइज च्याप्टर वाइज टपिक वाइज हामीले चाहिँ त्यसलाई छुट्याएर इक्जाम्पल सहित कसरी हुन्छ कसरी बुझ्न सकिन्छ भन्ने हिसाबले हामीले नोट तयार गरिदियौँ सबै हामी क्लास भयो साथीहरूले र मैले पनि त्यही अनुसार नोट तयार पारेको थिएँ र यसले गर्दाखेरि चाहिँ पढाइमा चाहिँ निकै नै हेल्प गरेको थियो भनौँ न र इन्टरनेट त हामी चलाइ नै हाल्छौँ किनभने आइआइटी पढ्ने विद्यार्थी है अब नेट त हामीले चलाउनै पर्ने हुन्छ प्रोग्रामिङहरू गर्नुपर्ने हुन्छ र प्रोग्रामिङ गर्ने सिलसिलामा चाहिँ हामीले इन्टरनेटहरू हामीले युज गर्यौँ र त्यही नै हो त्यही अनुसारले अलिक अध्ययन हाल्नु भयो।
2: पढाइको क्रममा सामना गर्नु परेको सबैभन्दा ठुलो समस्या चाहिँ चुनौती चाहिँ के थियो हजुरको लागि।
4: पढाइमा अलिकति चुनौती भनेको यस्तो थियो मलाई चाहिँ अहिले पनि मैले भनिहालेँ पढाइ सँगसँगै म बाहिर काम पनि गर्दैछु कस्तो भन्दाखेरि पढाइ सँगसँगै काम गर्न चाहिँ सबभन्दै ठुलो चुनौती रहेछ किनभने हजुर पढाइ सँगसँगै काम गर्नु भनेको चाहिँ छुट्टै एउटा चुनौती हो आफूले काम पनि म्यानेज गर्नुपर्ने हुन्छ यता पढाइ पनि म्यानेज गर्नुपर्ने हुन्छ अनि त्यसले गर्दाखेरि पढाइ सँगसँगै चुनौती भनेको चाहिँ त्यही हो कामले अलिकति डिस्टर्ब गर्छ केही गर्दै भन्ने हो न त नभए त्यस्तो साह्रो चुनौती छैन पढाइमा सबै बिहान बेलुका यसो मेहनत गर्दाखेरि हुन्छ, यस राम्रो अङ्कहरू चाहिँ हासिल गर्न सकिन्छ।
2: हजुर, अरू विद्यार्थीहरू चाहिँ अब दिनरात पढिराख्नु भएको हुन्छ होइन, हजुरले चाहिँ पार्ट टाइम आफूले काम गर्दै पनि यसरी उत्कृष्ट नतिजा हासिल गर्न सक्नु भएको छ, अनि हजुरले कहिले कहीँ चाहिँ लाग्दैन यति धेरै भार सम्झिँदाखेरि अब त सक्दिनँ होला जस्तो लाग्दैन?
4: त्यस्तो कहिले कहीँ त हुन्छ हुन चाहिँ, तर त्यस्तो यसलाई लिएर चाहिँ नेगेटिभ तरिकाले गयो भने चाहिँ आफू जति नेगेटिभ तरिकाले सोच्छु आफै त्यति नेगेटिभ हुन्छ। मलाई पनि घरिघरि सुरुमा यो टर्मिनल एक्जाममा चाहिँ सकिँदैन कि जस्तो लागेको थियो एकचोटि, चाहिँ आफूले मनपर्ने विषय लिँदा लिँदै पनि कहीँ सक्दिनँ कि जस्तो नै फिल भएको थियो एकचोटि।
2: हजुर,
4: अनि होइन सकिन्छ होला यो अवश्य, अनि अब बिस्तारै आफूले मेहनत गरेर पढ्दा सकिने हालिन्छ भन्ने हिसाबले पढियो र प्रिबोर्डहरू एक्जाम दिँदा ओर्दै यता फाइनल एक्जाम दिँदा ओर्दा चाहिँ त्यस्तो गाह्रो भएको थिएन, तर फर्स्ट टर्मिनल एक्जाममा चाहिँ अलिकति केही कतै हो कि गाह्रो हो कि जस्तो फिल चाहिँ भएको थियो।
2: हजुर, अनि त्यसमा सबैभन्दा मुख्य चाहिँ आफूले आफूलाई के कुराले मोटिभेट गरेर चाहिँ अघि बढ्नुहुन्थ्यो?
4: कस्तो भन्दाखेरि हामीले आइटी नै लिएपछि हामीलाई चाहिँ सरहरू आइटी सरहरूले के भन्छ, तिमीहरूले आइटी लिएपछि तिमीहरूको स्कोप राम्रो छ, तिमीहरूले फ्युचर राम्रो छ, आइटीको मान्छेहरू तिमीहरूले जब खोज्नु पर्दैन, तिमीहरूले काम खोज्नु पर्दैन, कामले तिमीहरूलाई आफै खोज्छ भने। अनि यसले गर्दाखेरि चाहिँ कहीँ कतै हो हामीलाई यदि कोही मान्छे खोज्दै आउनुहुन्छ भने हामी किन अहिले तयार नहुने भन्ने हिसाबले कहिलेकाहीँ यसो मोटिभहरू सरहरूले गर्दाखेरि मलाई चाहिँ पुरै मोटिभेसनल फिल चाहिँ हुन्थ्यो भने चाहिँ।
2: अहिले चाहिँ होइन तपाईँले बिआइसिटी संकायतर्फ पढिरहनु भएको छ, समाज अनि देश विश्वमा पनि यसको चाहिँ स्कोप धेरै छ होइन, विद्यार्थीहरूको अहिलेको रोजाइ भनेको नै बिआइसिटी हुन पुग्छ, अनि अब आउने साथीहरूलाई नयाँ आउने भाइ बहिनीहरूलाई चाहिँ यो कस्तो खालको संकाय हो, यसमा चाहिँ के कस्तो छ भनेर भन्न चाहनुहुन्छ?
4: यस्तो अब बिआइसिटी भनेपछि यसो आइटी फिल्ड भनेपछि स्कोप त धेरै नै राम्रो छ, किनभने हामीले चाहिँ बिआइसिटी लिँदाखेरि हामीले एजुकेसन लिइरहेको छौँ, एजुकेसन पढ्नु पर्यो एक्स्ट्रा है, तर आइटी फिल्डमै पनि अरू बिएससी आइटी आइटीहरूमा अरूमा लिइसकेपछि यो यसको स्कोप नै कस्तो भन्दाखेरि अहिले वर्ल्ड पुरै विश्वव्यापी न्यू इनोभेसनहरूमा टेकमा जस हिँडिरहेको बेलामा एउटा गति लिइरहेको बेलामा चाहिँ जस हामी यसमै अलिकति अघि बढ्यौँ भने चाहिँ हामीलाई हाम्रो भविष्य सँगसँगै हामीले केही नयाँ कुराहरू हासिल गर्न सक्छौँ कि भन्ने त हो।
2: अनि हजुरले पढ्दाखेरि त अब टपरै बन्छु भनेर त पढ्नु भएको थिएन होइन, कतिपय विद्यार्थीहरूले चाहिँ टपरै बन्छु नाम पनि हुने त्यसपछि पढाइमा पनि राम्रो हुने भन्ने हिसाबले त्यसकै लागि चाहिँ पढ्नुहुन्छ क्या, अनि त्यस्तो साथीहरूलाई चाहिँ हजुरले के सुझाव दिन चाहनुहुन्छ?
4: त्यही हो, अब कस्तो भन्दाखेरि पढाइमा टप नै हुन्छु भन्ने मान्छे जसरी पनि टप हुन खोज्छ है,
2: हजुर
4: टप नै हुन्छु भन्ने भन्दा पनि मैले राम्रो अङ्क चाहिँ ल्याउँछु, म सिक्न चाहिँ सिक्छु, राम्रो कुरा सिक्छु, मैले सिकेको कुरा चाहिँ म जियोस् मैले सिकिसकेपछि के कुरा सिकेको छु त्यो सिकिसकेको कुरा चाहिँ युज गर्छु भन्ने तरिकाले अघि बढ्ने, किनभने उसले टप मात्र गरेर आज रट्टा मारेर भोलि त्यो एक्जाममा लिएर टप गरेर मात्र चाहिँ भएन, किन भन्दाखेरि यदि केही कुरा उसले सिकेन भन्दाखेरि चाहिँ उपरै ब्ल्याङ्क हुन्छ कि उसले केही गर्नै सक्दैन उसको जीवनमा, उपरै अरूसँग डिपेन्ड हुन्छ, अरू मान्छेहरूसँग अथवा अरू न्यू ग्याजेट्सहरूसँग डिपेन्ड हुन्छ, तर जसले मिहिनेत गर्छ म थोरै भए पनि सिक्छु म गर्छु भन्ने हिसाबले उसले अघि बढेको हुन्छ, उसले चाहिँ जियोस् केही कुराहरू हासिल गरेको हुन्छ भनौँ न।
2: हजुरले बिआइसिटी नै रोज्नु भयो, यो विषय रोज्नुको मुख्य कारण चाहिँ के थियो होला?
4: कस्तो थियो भन्दाखेरि म चाहिँ बाह्र सक्ने बित्तिकै बाहिर जाने सिलसिलामा थिएँ, र बाहिर गएर पनि यही आइटी फिल्डमै जानेमा मैले गरेको थिएँ र मेरो भिजा आएन, यतिकै त्यही सिलसिलामा मैले तर ब्याकअपको लागि चाहिँ मैले बिबिएस राखेको थिएँ, कहीँ कतै बिआइसिटीमा यता बाहिर ग्याप देखाइहाल्छ भनेर चाहिँ मैले बिबिएसमा चाहिँ राखेको थिएँ, र मेरो यता बाहिरको प्रोसेस नभएपछि मैले के गरेँ भन्दाखेरि होइन आइटी नै पढ्ने मान्छे म किन यहाँ बिबिएस पढ्नु भनेर फेरि मैले उता क्लोज गरेर यता बिआइसिटी नयाँ यता अध्ययनतिर सुरु गरेँ, त्यही नै हुनु चाहिँ।
2: हजुरले अब बिआइसिटी अध्ययन गरिसकेपछि चाहिँ भविष्यमा के गर्ने सोच्नु भएको छ?
4: यस्तो छ, अब आइसिटी नै लिएपछि आइसिटीसँगै सम्बन्धित केही त गर्नुपर्छ, र मैले के सोचेको छु भन्दाखेरि चाहिँ केही एउटा सफ्टवेयरहरू डेभलप गरौँ कि भन्ने मेरो चाहिँ एउटा केही डेभलप गरेर हासिल गरौँ कि लक्ष्य लिउँ कि भन्ने एउटा हासिल गरौँ कि भन्ने छसँग चाहिँ सफ्टवेयरहरू डेभलप गर्ने, कहाँ कस्तो खालको सफ्टवेयर चाहिन्छ त्यही अनुसारको सफ्टवेयरहरू बनाउने खालके त्यस्तो गरौँ कि भन्ने खालके एउटा यस मनमा छ भनौँ न।
2: अनि भविष्यमा कलेजलाई चाहिँ कसरी सम्झिन चाहनुहुन्छ?
4: सुकुना कलेजले चाहिँ कस्तो भन्दाखेरि आइटी राखेर एकदमै राम्रो गर्यो भनौँ न, किनभने आफ्नै स्थानीय ठाउँमा आईटी जस्तो सब्जेक्ट धेरै टाढा जानु परेन, नजिकै सबै सुविधा भएको कलेजले जसले गर्दाखेरि अघि बढ्न धेरै सहयोग गर्यो। टिस कलेजलाई चाहिँ जस मेरो एउटा जीवनको एउटा हिस्सा, टिस कलेजले गर्दाखेरि मैले केही हासिल गर्न सके, यो कलेज थिएन भने म कहाँ कुद्नु पर्थ्यो, बा म अर्कै कलेजतिर गएर बा बिग्रिन्थ्यो कि, मेरो पढाइहरू बिग्रिन्थ्यो कि भन्ने त हुन्थ्यो। तर सुकुना छेउमै भएको कारणले गर्दाखेरि होइन, छेउमै कलेज जाने आउने, घरमा घरकै खानाहरू खाने लिने गर्दाखेरि चाहिँ मलाई सुकुना कलेजले चाहिँ यस कहीँ कतै नबिग्रिने र जस पढाइहरू चाहिँ बिग्रिन नदिन एउटा ठुलो भूमिका पनि खेलेको हुनाले चाहिँ सुकुना कलेजलाई चाहिँ म जस एउटा मेरो मार्गदर्शन देखाउने, एउटा बाटो देखाउने एउटा कलेजको रूपमा लिन चाहन्छु म चाहिँ।
2: हजुर, पक्कै पनि हजुरले क्याम्पसको वातावरण भयो, त्यहाँका विद्यार्थी, कलेजलाई एकदमै पोजिटिभ रूपमा लिनुभएको छ। हामी कार्यक्रमको अन्त्य अन्त्यमा आइसकेका छौं। कार्यक्रम सुनेर बस्नुभएका सम्पूर्ण श्रोता साथीहरूलाई, आफूभन्दा पछाडि आउने साथीहरूलाई के भन्न चाहनुहुन्छ?
4: यस्तो अब हामीभन्दा पछाडि आउने भाइ बहिनीहरूलाई चाहिँ म के भन्न चाहन्छु भन्दाखेरि चाहिँ आईटी लिइसकेपछि सुरुमा त आईटी विषय छान्दाखेरि चाहिँ लिँदाखेरि चाहिँ इच्छा छ भने मात्र छान्नुहोला, नभए अरूको जबरजस्तीमा साथीको लैजामा चाहिँ नलिनुहोला भन्न चाहन्छु सर्वप्रथम त। र त्यसपछि आईटी नै लिएपछि चाहिँ कति टाइम दिनुपर्ने, टाइम छुटाएर त्यसलाई कसरी हुन्छ, थ्योरिटिकली हुन्छ कि प्र्याक्टिकली हुन्छ कि, त्यसलाई अध्ययन गरेर अघि बढ्नुहोस् भन्न चाहन्छु। र त्यति साह्रो भास गाह्रो त्यति साह्रो छैन, एउटा विषय नै त हो, आज ढिलो भयो भने भोलि दुई दिन टाइम लाग्ला, तिन दिन टाइम लाग्ला, तर जस सजिलो रूपमा हामीले अध्ययन गर्न सक्छौँ र यसलाई गाह्रो विषयको रूपमा नलिकन आफ्नो जीवनलाई चाहिँ आफ्नो अथवा भविष्यलाई एउटा उज्जवल बनाउन चाहिँ यस विषयलाई तपाईँले लिन सक्नुहुन्छ भनेर भन्न चाहन्छु।
2: हजुर, पक्कै पनि हजुरलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु, आफ्नो समय छुट्याएर यहाँसम्म आइदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र आगामी दिनहरूमा पनि यसरी नै राम्रो राम्रो नतिजाहरू ल्याउँदै गर्नुहोला, आफ्नो भविष्यलाई उज्जवल बनाउनुहोला, हजुरलाई फेरि पनि यस कार्यक्रममा चाहिँ यसरी नै ल्याएर कुराकानी गर्न सकौं भन्दै आजको कार्यक्रमबाट चाहिँ छुट्टिन्छु।
4: हुन्छ, हस्, धन्यवाद।
2: फेरि पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु, उहाँले चाहिँ एकदमै राम्रो उत्कृष्ट अङ्क ल्याएर क्याम्पसकै नाम उच्च राख्न सफल हुनुभएको छ। आशा छ आजको कार्यक्रम सुनेर हजुरहरूले केही प्रेरणा लिनुभयो होला जस्तो मलाई लाग्छ। हामी कार्यक्रमको अन्तिम भागमा आइसकेका छौं। जे जति पनि साथीहरूले कार्यक्रम सुनेर साथ दिनुभयो यहाँहरूलाई मनैदेखि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र हजुरहरूलाई म के भन्न चाहन्छु भने यस कार्यक्रमलाई फेसबुक पेज सुकुना प्रवाहमा गएर पनि सुन्न सक्नु कस्तो लाग्छ, प्रतिक्रिया दिन सक्नुहुनेछ भन्दै कार्यक्रमको सहकार्यमा जोडिनुहुने सुकुना बहुमुखी क्याम्पस, नयाँ अभियान एफएम र धनकुटा एफएमलाई पनि धेरै धेरै धन्यवाद दिँदै आजको कार्यक्रमबाट म प्रस्तुता गंगा दियाली पनि विदा हुन चाहन्छु। नमस्कार।